0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
0: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: घरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 19 गते शुक्रबार सन् 2026 जुलाई 3 तारिक असार कृष्ण पक्षको द्वितीय तिथि
2: काया कैरनका साथमा
3: किसान फाइट प्रोडक्ट प्राणी
2: राष्ट्र पुरस्कार किसान
3: अ कम्प्लिट फाइटिङ सोल्युसन
0: काया कैरन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
1: सरकारको 100 दिनमा प्रशासनिक सुधार सार्वजनिक सेवा प्रवाह र प्रशासनतर्फ सकारात्मक कदम सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप
0: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर राष्ट्र बैंकले तोकेकी क्षेत्रमा अत्यधिक खराब गर्दा
1: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा सम्भावित स्थितिको परिपूरणका लागि बिमा गर्न किसानलाई कृषि विभागको आग्रह
4: हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के भने बिमामा आउनुहोस् के हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षा गर्नुपर्छ।
0: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई हजारौं मानिस घरबार विहीन 6,000 भन्दा धेरैको जीवितै उद्धार
1: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश पोर्टुगल र क्रोएसियाको खेल चल्दै
0: प्राविधिक शिक्षा आजको आवश्यकता
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज टाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रुरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
0: प्रवेश परीक्षा असार 25

0: अहिंसा और रत्न की महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: काया कैरनमा अब खबरको सिलसिला। दुई तिहाई नजिकको जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारले 100 दिनमा प्रशासन सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम चालेको छ। केही प्रक्रियागत कमजोरीबीच सरकारले यस अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थित देखाउने प्रयास गरेको छ। सामान्यतया 100 दिनलाई सरकारको प्रारम्भिक मूल्याङ्कन गर्ने समय मान्ने चलन छ। वैकल्पिक राजनीतिबाट विधायक राष्ट्रपाले 21 फागुनमा भएको संघीय प्रतिनिधि सभा चुनावमा 182 सीटको ऐतिहासिक विजय हासिल गरेपछि 113 वरिष्ठ नेता वारेन्द्र सागरजीको विरोधमा सरकार गठन भएको थियो। सरकारले अघि बढ़ाएको प्रशासनिक सुधार, भ्रष्टाचार, शान्ति र खर्च कटौती लगायतका कदममा जनस्तरकै समर्थन छ भने सुकुम्बासी विस्थापन बिजुली प्रक्रियामा प्रश्न पनि उठेको छ। स्वास्थ्यमा सुधारको प्रयास थालिएको छ तर आइतबार विद्यालय अस्पताल अस्तव्यस्त भएका छन्। शिक्षामा नतिजा प्रकाशन छिटो गरिएको छ तर शैक्षिक सत्र सञ्चालनमा सरकार सुकेको छ। सन्तुलित कूटनीतिक सीमित र आर्थिक विकासमा सरकारले प्राथमिकता दिएको छ। चुनावमा अप्रत्याशित पराजय भोगेर एकैसाथ विपक्षी बेन्चमा पुगेका परम्परागत राजनीतिक दलसहित संसदमा प्रतिनिधित्व गर्ने अरू दलले सरकारको 100 दिने कार्यकालको कठोर आलोचना गरेका छन्। यद्यपि राजनीतिक विश्लेषकहरूले भने सरकारको कार्य समापनको विशेष मूल्याङ्कन गर्दै पर्याप्त तयारी, सहमति, स्पष्ट कार्यादेश विनय, संविधान संशोधनको बहसले देशमा नयाँ राजनीतिक द्वन्द्व तर्क र सक्ने चेतावनी दिएका छन्। विपक्षी दलका नेताहरूले सरकारले आफ्ना नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको, राजनीतिक दलहरूबीचको संवाद समन्वय र सहकार्यको स्थापित परम्परा तोडेको तथा प्रधानमन्त्रीले संसदसँग अस्वाभाविक दूरी कायम गरेको आरोप लगाएका छन्। सरकारको कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने मोरको आरोप छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षी दलको आरोप रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदर्शीसँग भेटेरै सरकारले प्रदेशसभा खारेजको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना धारणा के हो भनेर प्रश्न पार्नुपर्ने माग मधेसवादी दलहरूका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले राष्ट्रपक्षको प्रस्ताव स्थगित गर्नुपर्ने धारणा राखेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमति हुन सकिए पनि प्रदेशसभा खारेजीले संघीयता नै कमजोर बनाउने जसपा नेपाल जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाइ छ। आजको कान्तिपुरमा खबर
1: राज्य व्यवस्था तथा सुशासन समितिका केही सांसदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा पुगेर अनुसन्धान जारी रहेका फाइल देखाउन दबाव दिएका छन्। सांसदले अनुसन्धानको फाइल हेर्न खोजेपछि उत्पन्न भएको विवाद कार्यालयभित्रको खतामा सीमित रहेर यसले संसदीय अनुगमनको सीमा कहाँ सम्म हुन्छ भन्ने प्रश्न उठाएको छ। करिब 1.5 घण्टासम्म द्विपक्षीय कानूनी व्यवस्था, संसदीय अधिकार र अनुसन्धानको गोपनीयताका बारेमा लामो प्रश्नोत्तर भयो। सांसदले अनुसन्धानको फाइल देखाउन दबाव दिएको भिडियो सार्वजनिक भएको पछि घटना थप चर्चामा आएको छ। अख्तियार इटहरीका प्रमुख एके पुरीले अनुसन्धान पूरा नभएसम्म आरोपीको नामदेखि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कागजात सार्वजनिक गर्न नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै सांसदहरूलाई त्यही कानून देखाएर सम्झाइएको बताउनुभयो। उहाँका अनुसार अनुसन्धान प्रक्रिया पारदर्शिता भन्दा पनि निष्पक्षताका लागि निश्चित समयसम्म गोप्य राख्नुपर्ने संवेदनशील प्रक्रिया हो। अन्नपूर्ण पोस्टमा खबर छ।
2: विद्यालयका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आयो। परिस्थिति युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिए राष्ट्र सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबित राष्ट्रिय सेवा दल NDL 27 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयकको उद्देश्य बदलिएको बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। सबैलाई सैन्य तालिम र परिचालन प्रस्ताव आजको नागरिक दैनिकमा खबर छ।
1: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रुपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा त्यही दिन खर्चने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने गरेको अनुमान गरेको छ। यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 करोड र त्यही दिन फर्किने भ्रमणमा 15.67 करोड रुपियाँ खर्च भएको देखिन्छ। उद्देश्यगत रूपमा स्वास्थ्य 50 मन्दिर भ्रमणमा कुल खर्चको 31.78% खर्च भएको छ। सन्दर्भ अवधि 2081-82 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा उल्लेख छ। आन्तरिक पर्यटन सर्वेक्षणले 52.4% घर परिवारले एक वर्षको अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ। नेपालको कुल राष्ट्र उत्पादनमा आन्तरिक पर्यटनबाट 1.44 अर्ब रुपियाँ बराबरको योगदान भएको सर्वेक्षणले देखाएको छ। पर्यटक घर परिवारमा युवा उमेर समूहको बाहुल्यता

0: के पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नाचिम्पा काठमाडौँ
1: नेपाल ब्याङ्क लिमिटेडका पर्जा ग्राहकहरूलाई ब्याज छुट सहित पर्जा चुक्ता वा नियमित गर्न बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका पखेउटा सामाहरू 1 करोडसम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिँदै कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्नु साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पकेउटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुन्छ समय सँगै अधिकार नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
0: मेजर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुपर्नेछ मलाई त मेजरको पानी लागिसकेको छ मेजर अप्लायन्सेस मेजरको पानी लाग्छ
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिबेल हामीले सरकारको 100 दिनमा प्रशासनिक सुधार सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल सबैलाई सैन्य तालिम र परिचालनको प्रस्ताव 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न
3: सालवार तृतीय वर्षमा पुँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ चालू वर्षको बजेटमा पुँजीगत शीर्षकमा 4.7 अर्ब रूपियाँ विनियोजन भएको छ सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा शुरूका 15 दिन 1 गतेदेखि 15 गतेसम्म पुँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा थोपरले बढ़ेको छ साउनदेखि जेठसम्मका 11 महिनाको शुरूमा 15 दिनमा औसत 5.45 अर्ब रूपियाँका दरले पुँजीगत बजेट खर्च भएको छ तर असारका 15 दिनमा भने यसको खर्च 10.71 अर्ब रूपियाँ पुगेको छ त्यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झण्डै दोब्बरले बढ़ी हो आजको कारोबार दैनिकमा खबर छ यस्तै नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या छुरिन थालेको छ गएको चैतसम्मको कुल खराब कर्जामध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्र झण्डै 23% छ जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा झण्डै 10.5% छ खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा 10% छ तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरी नियामक निकायको कार्यवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लिने अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकारहरू बताउँछन् कान्तिपुर दैनिकमा खबर
2: देशका धेरै ठाउँमा रातभर पानी परेको छ एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यतिखेर भने काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लाग्न थालिसकेको छ महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ भोलि पनि बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए
3: बर्खे धानबाली देशभर झण्डै 13,82,000 हेक्टरमा रोपाइन्छ वार्षिक 2 अर्बको धान उत्पादन हुने र जीडीपीमा यसको योगदान झण्डै 4% छ तर यसपालि मध्य असार बितिसक्दा पनि तराई मधेसका प्राय आँख बाँदैछन् मंगलबार यता परेको पानीले केही राहत भए पनि रोपाईको काम समाधान हुन सकिरहेको छैन किसान अहिले पनि मल बिउ र सिंचाई समस्या भोग्नु बाँकी छन् यस्तो समस्या अनुकूल यस्तै मौसम अनुकूल नहुँदा रोप्नेदेखि भित्याउने बेलासम्म अनेकौं चुनौती भोग्नुपर्ने अवस्था छ यस्तो के गर्ने अनि कृषि विभागले के गरिरहेको छ त सब जानकारी सहित साथी मदन पौड्याल।
2: अहिले हाम्रो ब्याङ्कको अवस्था हेर्दाखेरि पछिल्लो प्रदेशहरूको प्राप्त विवरण अनुसार करिब 16% हारामा रोपाइँ भएको छ। यो चाहिँ गत वर्षको हाराहारीमै 2% तलमाथि छ। मध्य प्रदेशमा यो वर्ष अलिकति कम भएको छ गत वर्षको तुलनामा। यद्यपि गत वर्ष पनि त्यहाँ सुक्खाको कारणले गर्दाखेरि निकै पछिसम्म पनि 7-8% रोपाइँ सकेन अन्तिमसम्म पनि। यसपटक पनि अलिकति कम भएको छ।
1: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल देशको अन्न भण्डार मानिने मध्य प्रदेश सहित अहिले मध्य असारसम्मको रोपाई अवस्थाबारे जानकारी दिनुहुँदै तराई मधेसमा साउन पहिलो हप्तासम्म रोपाई गर्न सकिन्छ तर मध्य पहाड र अन्य क्षेत्रमा यति बेला धेरै रोपाई भइसक्नुपर्ने थियो। यसका लागि मौसम अनुकूल भएन। यस वर्ष गएको असार 5 पूर्वमा भित्रिएको मनसुन देशभर फैलिन नै झण्डै 12 लाग्यो। मनसुन गएको मंगलबार मात्रै सुदूरपश्चिमसम्म पुग्यो तर त्यो पनि कमजोर अवस्थामा गयो। बितेका 3 देशका धेरै जसो ठाउँमा पानी पर्दा केही राहत भयो। तैपनि किसानले अपेक्षा अनुसार रोपाईको काम गर्न सकिरहेका छैनन्। शुद्ध पानी छैन, मल अनि आवश्यक प्रविधिको अभाव छ। तर सरकारको लक्ष्य धानमा आत्मनिर्भरतामा पुग्नेछ। पहिलो चुनौती त यस वर्ष पोहोरको झण्डै 57 लाख मेट्रिक टन बराबरको उत्पादनलाई घट्न नदिनु नै रहेको छ। कृषि विभाग सहित जिम्मेवार निकायले यो बेला के गरिरहेका छन् त महानिर्देशक सञ्जेल?
2: केही मनसुनमा भर पर्नुपर्ने कुराहरू हाम्रो ठाउँमा छन् तर बाँकी एउटा केही छैन। केही हाम्रो भूमिगत चाहिँ ट्युबवेलहरूको सालो ट्युबवेलहरूबाट पनि हामीले थप प्रबन्धहरू गरेको छ। हामी तिनै तहको सरकार समयमा अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रडक्सन यी सबै आयाममा कामहरू गरिरहेका छौँ। बिमालाई प्रबन्धन गर्ने भोलि त्यो खेती भयो भने त्यसको चाहिँ रात खेती खेतीको लागि पनि तिन तहको समन्वयमा प्रयासहरू भयो।
1: यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नाराका साथ गएको असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव केन्द्रित विभिन्न कार्यक्रम पनि भए। कार्यक्रममा किसानको मुख्य गुनासो नै सिंचाई मल र प्रविधि अभावको थियो। त्यति मात्रै होइन, अहिले मुख्य बाली धानको खेती जलवायु परिवर्तनको चपेटामा परेको छ। रोप्ने बेला खडेरी अनि बालीको उत्पादन हुने बेला अनपेक्षित वर्षाले विगतमा पनि खेती गरेको किसानले पीड़ा भोगेका छन्। यस्तो संकटको अवस्थामा धान खेतीमा आबद्ध किसानलाई सम्भावित क्षतिको परिपूरणका लागि बाली बिमामा तत्कालै जोडिन कृषि विभागको आग्रह छ। फेरि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल
2: उल्लेख्य मात्रामा धान बाली किसान हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्। के हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षा प्रदान गर्छ र 80% यसले दायित्व बयान पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिनुपर्छ।
4: धान खेतीमा देखिएका चुनौती र जिम्मेवार निकायले गरिरहेको कामबारे कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 प्रसारण हुने कार्यक्रम बदलियो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै दासुन पनि बाँकी हुन्छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल दिशामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू सावहिल बालीसोर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishyeye.org फोन नम्बर 01-5224-5253 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल सिस्तुला सिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिय सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
6: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: हर घर भेदमा भयो
3: अब बाँकी खबर। अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआई प्रयोग हुने भएको छ। सर्वोच्चको फुलकोटले हिजो न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो। मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाउने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा सफल हुने गरी भने एआईको प्रयोग गर्न नपाइने उल्लेख छ। न्यायिक काम कारवाहीमा आन्तरिक वा बाह्य निकायहरूबाट विकास गरिएका एआई सम्बन्धी प्रणालीको प्रयोग गर्दा यसको विश्वसनीयता, पारदर्शिता, पूर्वाग्रह भिन्नता र कार्य सञ्चालनको फसल लगायतका पक्ष विश्लेषण गरी उपयुक्तताका आधारमा प्रयोग गर्ने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख छ। मुद्दा व्यवस्थापनमा प्रणालीमा मुद्दा सम्बन्धी विवरण तथा कागजात प्रविष्ट गर्दा एआई प्रणालीका लागि मेसिनले खोजी गर्न सक्ने ढाँचामा डाटाबेस तयार गरिने भएको छ। सर्वोच्च अदालत सहित देशभरका अदालतका आदेश तथा फैसला एआईबाट सहजै खोजी गर्न सकिने र पढ्न सकिने बनाइने पनि नीतिमा उल्लेख रहेको खबर कान्तिपुरमा।
4: अब विदेशको खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गइरहेको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबार विहीन भएका र उद्धार तथा राहत पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका अनुसार अहिलेसम्म कम्तीमा 23 जनाको ज्यान गएको छ भने 11,000 भन्दा धेरै घाइते भएका छन्। उद्धार कर्मीहरूले अहिलेसम्म 6,400 भन्दा बढ़ी मानिसलाई विविध उपचार गरेका छन्। भूकम्पको झण्डै 8 दिनपछि पनि मानिसहरू विविध भेटिने आशा कायमै छ। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले 3 महिनाको लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिदिएको छ।
3: अब खेल खबर। अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेन सीता विश्वकपको अन्तिम चरणमा स्थान बनाउन सक्नु भएको छ। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जित हात पारेको हो। पराजित भएको खेलमा मिकेल ओयाजाबालले 2 गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्यो। पेड्रो पारोले 1 गोल गरे। स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैटौं स्थानमा उक्लेका छन्। फ्रान्सका कप्तान केलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान 6 गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इङ्ल्याण्डका कप्तान ह्यारी केनले 5-5 गोल गरेका छन्। स्पेनले अब अन्तिम चरणमा पोर्तुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। यस्तै गइराखेको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। यसैबीच फिफा विश्वकपमा अहिले क्यानाडाको टोरन्टो रथशालामा पोर्तुगल र क्रोएसिया बीचको अन्तिम 16 प्रवेशका लागि खेल चलिरहेको छ। खेलको 79 मिनट जाँदा दुवै टोलीले 1-1 गोल गरेका छन्। पोर्तुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच आमने भएकाले यो खेललाई 4-0 खेलिएको छ। दुवै खेलाड़ीका लागि यो सम्भावित अन्तिम विश्वकप सक्ने भएकाले पनि खेलको महत्व अझ बढ़ेको छ। यसै आजै नेपाली समयअनुसार बिहान 9:00 क्यानाडाको भ्यानकुभरमा रहेको बीसी प्लेस रंगशालामा स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले अन्तिम स्वरमा कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ।
4: पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10,00,000 रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यसको व्यवस्था गरेको हो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा फँसिएको यात्री बाघ घर गाडी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाइक मुख्यालय शीर्षकको 6 छोटाफोटो टोलीले गाडीको खोजबिन गरिरहेको खबर आजका पत्रकारले छापेका छन्।
3: आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली आर्थिक अपराध विरूद्धको प्राधिकरण गठन गर्नु भएको छ। आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर 1 वर्षभित्र अख्तियार जस्तै छुट्टै प्राधिकरण गठन गर्ने सरकारको तयार रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
4: सरकारले भूमिहीन कुटुम्बवासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र लालपुर्दा वितरणको काम शुरू गरेको छ।
3: संयुक्त राष्ट्रसंघ अन्तर्गत दूरसंचार क्षेत्रको छाता संस्था अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले सार्वजनिक गरेको आईसीटी विकास सूचकाङ्क 2026 नेपालले 68.1 अङ्क प्राप्त गरेको छ।
4: नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन सभापति शेरबहादुर देउवा निकट नेताहरूको बैठक आज बोलाउनु भएको छ।
3: सालवार्षिक वर्ष 963 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास संस्थानले सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो।
4: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सीमामुक्त गर्नुपर्ने माग छोरी खारेज गरेको छ।
3: सन् 2026 जुन महिनामा 91,363 विदेशी पर्यटक नेपाल पुगेका छन्। नेपाल पर्यटकहरूको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट गए वर्षको जूनको तुलनामा 19.5% बढी पर्यटक नेपाल आएका हुन्।
4: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 तथा शिक्षा नियमावली 2059 विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको न्यूनतम 10% कोटा छात्रवृत्तिको लागि छुटाउनु पर्ने प्रावधान छ। यही प्रावधान अनुसार संस्थागत तर्फका विद्यालयहरूले आफ्नै अनुकूलतामा कोटालाई प्रयोग गर्दै आएका थिए। विद्यालय आफैले तोकेको छात्रवृत्तिको कोटा वितरण गर्दा ठेक्ने नसक्ने भन्छन् चल्छ। धेरै जस्तो संस्थागत विद्यालयहरूमा आफू निकटहरूलाई मात्र छात्रवृत्तिको सहुलियत दिने गरिएको छ। लक्षित वर्गका विद्यार्थीहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ। पहुँच पुर्याउन नसक्नेहरू समय पछाडि परेका छन्। लक्षित समय यो सुविधा पुग्दै पुग्दैन, तर रूपन्देहीको सिलोक्तमा नगरपालिकाले वर्षौंदेखिको यो जालो तोडेको खबर आज अन्नपूर्ण पोस्टले छापेको छ। काया कैरनमा अब पालो
3: हतारका काम पशुपालन जाम
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर पटक
3: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासन तथा सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायक आदि प्रत्येक प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप।
4: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा।
3: धान रोप्नेदेखि भित्र्याउने बेला सम्म जलवायु परिवर्तनको सभ्यतामा सम्भावित स्थितिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह।
4: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितको उद्धार।
3: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकप प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसिया बीचको खेल चल्दै।
4: अधिनले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने र गाड़ी चलाउने शास्ति हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ, सड़क जलमग्न छ। एकजना ट्राफिक प्रहरी र अर्का टाउकोमा हेलमेट मात्रै लगाइरहेका मान्छे कम्मरभन्दा माथिसम्म पानी आउने ठाउँमा आधी ज्यान मात्रै देखिने गरी उभिरहेका छन्। अनि हेलमेट लगाइरहेका मान्छे

0: तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली नदीमा हाइसक गाड़ी खस्दा बेपत्ता भएकाहरूको अझै पत्ता लागेन। गोताखोर सहितको टोली परिचालन।
1: कर्णाली प्रदेश सभा बैठक अवरूद्ध। बैंक खाता छोरीको सुरक्षा जीवनभरिको लगायतका कार्यक्रम अलपत्र पारेको प्रतिपक्षी दलको आरोप।
0: प्रदेश अस्पताल सुर्खेतमा विगत भन्दा उपचार सेवामा सुधार, अझै व्यवस्थापन बाटोमा ध्यान दिन सेवा गराएको सुझाव।
1: र विश्वकप फुटबलमा अहिले पोर्चुगल र क्रोएसिया भिड्दै स्पेन पनि अन्तिम सोह्रमा पुग्यो। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। दैलेखमा कर्णाली नदीमा हिजो हाइस गाड़ी खस्दा बेपत्ता भएकाहरूको अझै पत्ता लागेको छैन। दैलेखका प्रहरी प्रमुख शर्वर कुमार विकले अहिलेसम्म एकजनाको ज्यान गएको भन्दै अरू यात्रु भने बेपत्ता भएको बताउनुभयो। गोताखोर सहितको टोली खोजीका लागि परिचालन गरेको भए पनि पत्ता लाग्न नसकेको उहाँको भनाइ छ। सशस्त्र प्रहरीले छ जनाको विशेष गोताखोर टोलीले नदीको सम्भावित क्षेत्रमा लगातार दुई घण्टासम्म खोजी गरे पनि तीव्र भाव र धमिलो पानीका कारण गाड़ीको कुनै अत्तोपत्तो लाग्न नसकेको उहाँको भनाइ छ। आज बिहानैबाट खोजी गरिने पनि उहाँले बताउनुभयो। गाड़ीमा कति यात्रु थिए भन्ने यकिन नभए पनि तल्लो ढुङ्गेश्वरको प्रहरी पोस्टमा दर्ता भए अनुसार चारजना पुरूष र एकजना महिला रहेको पाइएको छ। सुर्खेतबाट कालीकोट हिँडेको कर्णाली प्रदेश 02-001-1055 नम्बरको गाड़ी 11:30 बजे हिजो सामुन्डा बिन्दा सैनी नगरपालिका साथ कर्णाली नदीको साङ्गे तरा स्थित कर्णाली नदीमा खसेको थियो। गाड़ी सड़कबाट करिब 400 मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली पुगेर खोजी कार्य तीव्र बनाए पनि गाड़ी नदीको गहिराईमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन।
1: कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8औं अधिवेशनको 19औं बैठक पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका प्रदेशसभा सदस्यहरूको अवरोधपछि बैठक स्थगित गरिएको हो। सभा सञ्चालनको आकस्मिक समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोषी शाहीले बैंक खाता छोरीको सुरक्षा जीवनभरिको उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने र आर्थिक सुरक्षा तथा सामाजिक न्याय हुने जनपक्षीय कार्यक्रमहरू अल्पत्र पारिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आर्थिक वर्ष 76-77 3,84,00,000 र 77-78 6 करोड़ स्थानीय तह मार्फत 11,415 छोरीहरूको बैंक खातामा करोड़ौं रकम जम्मा भइसकेको तथा उनीहरूको भविष्यसँग प्रत्यक्ष जोड़िएको कार्यक्रमलाई निरन्तरता नदिनुको वास्तविक आधार र कारण के हो भन्दै उहाँले प्रदेश सरकारलाई प्रश्न गर्नुभयो। शाहीले बोले लगतै प्रतिपक्षी दलका सबै सदस्यहरूले बैठकमा उठेर अवरोध गरेका हुन्। बैठक अवरूद्ध भए पनि सभामुख नन्दा गुरूङले आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहीलाई कर्णाली प्रदेश आर्थिक विधेयकमाथि विचार गरियोस् भनी कर्णाली प्रदेश सभा नियमावली अनुसार सभा समक्ष प्रस्ताव राख्न अनुमति दिए पनि विपक्षी सांसदहरूले शाहलाई रोस्टममा जान नदिएर बेल घराउ गरेपछि बैठक अवरूद्ध भएको हो।
0: जुम्लामा चट्याङमा परे हिमा गाउँपालिका दुईका 19 वर्षीय रविन्द्र रावतको घटनास्थलमा मृत्यु भएको छ। स्थानीय छोटा खर्कपाटनमा एनसेल टावर नजिकै परेको चट्याङमा भेडा गोठाला गएका रावतको मृत्यु भएको जिल्ला प्रहरीकारले जुम्लाले जनाएको छ। जुम्लाका सहित चिरञ्जीवी दाहालले चट्याङ लागेर 20 वर्षीय बलबहादुर रोकाए र 35 वर्षीय जगत रोकाए घाइते हुनुभएको बताउनुभयो। घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चट्याङमा परे केही भेडा बाख्रा पनि मरेको भए पनि संख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा वरण संकलन भइरहेको जनाइएको छ। यसै गरी नगरपालिका 10 बोहरा गाउँ स्थित सिद्धि गणेश सामुदायिक वनमा पनि चट्याङमा परि 12 खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
1: कालीकोटको राजकोट नगरपालिकाले घरदलोमा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। नगरपालिकाको वडा नम्बर 6 मा 45, 7 मा 25, 8 मा 18 र 9 मा 34 जना गरी कुल 122 जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जनाइएको छ। नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम साहिले नगरपालिकाले ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा घर दैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ। घर दैलोमा भत्ता पाएपछि ज्येष्ठ नागरिकहरू खुशी भएका छन्।
0: कुनै समय कर्णालीका नागरिकलाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको थियो। राम्रो उपचारका लागि नेपालगंज काठमाडौँ लगायतका शहर पुग्नुपर्ने अवस्था थियो। आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि उपचार गर्न झनै समस्या थियो। समयमा कर्णालीको स्वास्थ्य सेवामा ठूलो समयसँगै कर्णालीको स्वास्थ्य सेवामा ठूलो परिवर्तन आएको छ। प्रदेश अस्पताल सुर्खेतमा विशेषज्ञ सेवा हुन थालेको छ। सुर्खेतमा मृगला प्रत्यारोपण समेत हुने गरेको छ, तर बिमा गरेका नागरिकहरूले सहजै सेवा नपाएको गुनासो गर्दै आएका छन् भने अन्य व्यवस्थापनको पाटो पनि सुधार गर्नुपर्ने उनीहरूको माग छ। यी समस्या समाधानका लागि प्रदेश अस्पताल प्रशासनले कसरी काम गरिरहेको छ त भनेर हामीले अस्पतालका निर्देशक गणेश थापासँग कुराकानी गरेका छौं।
2: हाम्रो भौतिक सुविधाको चाहिँ भवनहरूको चाहिँ प्रशस्त भयो, सम्पन्न भएन। अब हामीलाई ओपिडीको भवन त्यो ओपिडीमा टाँगुरो भयो, त्यो भिडभाड बढी हुन्थ्यो। 50 बेडको ओपिडी भएको हुनाले अब हाम्रो चाहिँ अब यो 300 बेडको लागि क्षमताको भयो भने 5 तल्लो ओपिडी भवन पनि बन्दैछ, ठेक्का लागिसक्यो। त्यहाँ पनि समाधान होला। अब हामीलाई सबभन्दा ठुलो चुनौती अहिले भनेको जनशक्तिको जनशक्तिको यो किनभने सङ्घ अन्तर्गत भएन, प्रदेश अन्तर्गत भयो। प्रदेश अन्तर्गत चाहिँ अब लोकसेवा नखुलेको एकपटक मात्रै स्थायी पद पूर्तिको लागि विज्ञ डाक्टरहरूको एकपटकमा लोकसेवा खुल्यो। 16-17 चाहिँ डाक्टरहरू चाहिँ हाम्रो रिक्रुट भए। किन अहिलेलाई चाहिँ हामी चाहिँ सबै छात्रवृत्ति करारको विशेष डाक्टरहरूमा निर्भर छौँ। हाम्रो छात्रवृत्ति करार भनेको फेरि सङ्घ अन्तर्गत हुन्छ र सङ्घले पठाउने हो। त्यसले गर्दाखेरि हाम्रो सबभन्दा ठुलो चुनौती हो भने जनशक्ति नै भयो। जनशक्ति प्रशस्त नहुने भएको जनशक्ति पनि यो कुनै विभागमा एकजना मात्रै हुँदाखेरि ऊ बिचामा बस्दा अथवा कतै जाँदाखेरि सेवा अवरुद्ध भयो।
3: जनशक्तिको अभाव छ अहिले प्रदेश सरकारलाई
2: दिराख्नु पर्यो रेगुलर। अब किनभने वर्षमा एकपटक खुल्छ नि, अब यो गत वर्ष खुल्दै खुलेन होइन, वर्ष खुल्छ खुल्दैन, त्यस कारणले रेगुलर चाहिँ लोकसेवा खुल्नु पर्यो, जनशक्ति परिपूर्ति हुनु पर्यो। अब हाम्रो त यहाँ अहिले चाहिँ ओएनएम भएको जनशक्तिको विज्ञ डाक्टरहरूको ओएनएम भएको जनशक्तिको पनि आधा मात्रै फुलफिल छ नि त। 11 त सबै खाली छन्, अब 9 तहका आधा मात्रै जनसङ्ख्या फुलफिल छ। अब आधा जनसङ्ख्या फुलफिल भएर यता जनताको अपेक्षा अनुसार विज्ञ सेवा दिनुलाई त गाह्रो हुने भयो नि त।
3: सेवाग्राहीहरूको गुनासो पनि आइराखेका हुन्छ विभिन्न सामाजिक सञ्जालहरूदेखि। अब हामीहरूसँग पनि कुरा गर्दा त्यसरी गुनासो गर्नु भएको हुन्छ। प्रदेश सरकारको सेवा प्रवाह अझै सुधारिन सकेन भनेर उहाँहरूको गुनासो चाहिँ यो जनशक्ति अभावको कारणले त्यहाँ उहाँहरूले भनेअनुसार सेवा पाउन नसक्नु भएको हो।
2: एक नम्बरको त जनशक्ति नै हो, विशेष डक्टर नै कम भएपछि चाहिँ गुणस्तरीय सेवा अब त्यहाँ छिटो छरिटो सेवा पाउने कुरो भएन, किनभने भिडभाड बढ्ने भयो। एकजना डाक्टरले चाहिँ धेरै बिरामी हेर्नु पर्ने त्यो भिडभाड बढ्ने भयो, पालो कुर्नु पर्ने भयो, समयमा सेवा पाउनु अब पाउने भएन त्यो एउटा कुरा भयो भने। अर्को कुरो चाहिँ समानुपातिक व्यवस्था पनि हुनु पर्यो कि, जस्तो चाहिँ अब यहाँ चाहिँ बिमा सेवा भन्ने त निशुल्क सेवा भन्ने त कसै न कसैले पैसा त तिर्नु पर्यो नि। अब बिमा सेवा भने त बिमाले पैसा हामीलाई चाहिँ बिमाले पैसा हामीले क्लेम हामीले सेवा दिए अनुसारको अहिले चाहिँ 50% पनि बिमा चाहिँ शोध भर्न दिएको छैन।
3: अब बिमा कार्यक्रम नै त्यहाँ बिमा गरेको हामी, तर त्यहाँ बिमाबाट सुविधा पाउन अलिकति कठिनाई भइरहेको छ भनेर
2: हो। के हुन्छ भने बिमा गर्ने भनेको त सेवाग्राहीले चाहिँ के गरे के बुझ्नुपर्छ भने आवश्यक

0: अर्को पोइजन औषधि पठाइदिन्छु त्यहाँ बुझ्नु. अब हामी चाहिँ बिरामीहरूलाई बिमा औषधि कम्पनीलाई चाहिँ वैधता दिन नसक्ने अवस्था आएपछि त्यहाँ उसले कसरी पठाउँछ र निशुल्क बाँड भनेर पठाउँदैन औषधि कम्पनीले. सबै कुरो त्यो हुन्छ नि, बिमा त के हुन्छ नि, बिमाको पनि कस्तो भइदियो भने चाहिँ अनावश्यक चाहिँ केस गराउन आउने सेवाग्राही पनि अनावश्यक जाँच गराउन आउने गर्दाखेरि चाहिँ के हुन्छ भने हामीले त गराउँदैनौँ भन्नु त मिलेन.
1: अब प्रदेश सरकारले गौरवको रूपमा त्यो प्रदेश अस्पताललाई लिइराखेका हुन्छ प्रत्येक वर्ष त्यो बजेटमा. यो वर्षको बजेटमा चाहिँ आउँदो वर्षको लागि प्रतिष्ठानको रूपमा विकास गर्नको लागि कानूनी तर्जुमा गर्ने भनेर नीतिगत रूपमै बजेटमै प्रस्तुत गरेको अवस्था छ. यो प्रतिष्ठान बनाउनको लागि अहिले प्रदेश सरकारको सामर्थ्य पुग्छ कि पुग्दैन?
0: अब प्रतिष्ठान चाहिँ अब पहिल्यै पहिलेदेखि चाहिँ नीतिहरू कार्यक्रममा आएको हुनाले निरन्तरता त अहिले पनि त्यो राखेको होला, नहटाएको होला होइन. अब प्रतिष्ठान बनाउँदाखेरि चाहिँ अब प्रतिष्ठान बनाउने केको लागि भन्ने हुनुपर्छ कि, पहिला उद्देश्य हुनुपर्छ. प्रतिष्ठान बनाएर जस्तो जस्तो प्रदेश अस्पताललाई हाम्रो प्रदेश अस्पताल बनाइयो तर दरबन्दी ओएनएम गर्ने दरबन्दी अनुसारको चिकित्सक राख्न सके त यो लेभलको अस्पताल बनाएर मात्रै भयो नि त, भवन मात्रै खण्डहर हुन्छ त भनेर चाहिँ भोलि प्रतिष्ठान किन बनाउने भन्यो भने चाहिँ प्रतिष्ठान बनाउँदा बनाएपछि त के हुन्छ भने खर्च त बढ्छ नि होइन, खर्च बढ्छ. प्रतिष्ठानका पदाधिकारी हुनुहुन्छन्, अफिस हुन्छन्, त्यहाँ उनले सेवा सुविधा दिनु पर्यो, त्यो खर्च पनि एउटा बढ्छ भने सँगसँगै प्रतिष्ठानले गर्दाखेरि चाहिँ त्यसले उत्पादन पनि गर्छ त. यहाँ विज्ञ डक्टर उत्पादन गर्यो भने त्यसलाई खर्चलाई मात्रै तुलना गरेर भएन. त्यो कुरो त सरकारले आफ्नो आवश्यकता बोध गर्नु पर्यो. यहाँको चाहिँ विज्ञ डक्टर उत्पादन गरेर हाम्रो चाहिँ दसैँ जिल्लाहरूमा चाहिँ विज्ञ डक्टर जिल्लामा बसेर जनताहरूलाई विज्ञ सेवाहरू उपलब्ध गराउने, घर घरकै सेवा उपलब्ध गराउने उद्देश्य लिएर प्रतिष्ठान बनाउँछु र त्यो लक्ष्य लियो भने त अब खर्च र भोलि हुने फाइदा तुलना गर्यो भने त फाइदा बढी रहेछ नि त, खर्च त हुन्छ नि होइन.
2: उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पतालका निर्देशक गणेश थापा भेरी खबरसँग कुराकानी गर्दै. भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिले भने यो छोटो विश्राम.
3: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ.
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने.
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने.
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ. बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म.
4: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके.
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक. सम्पर्क नम्बर 98480-27590 र 081-534-328. फेरि सुन्नुहोस् है, 98480-27590.
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz.
2: खबर: 5 वर्षदेखि अल्पत्र अवस्थामा रहेको मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुखे मोटरेबल पुल तत्काल निर्माण गर्न स्थानीयले माग गरेका छन्। 1 वर्षभित्र पुल बनाइसक्न उनीहरूले विभागीय मन्त्री तथा सचिवलाई दबाव दिइरहेका छन्। पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अल्पत्र पारेपछि भ्रष्टाचार विरूद्ध जर अभियानका युवाहरूले कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ। मन्त्री शेरबहादुर बुढा र मन्त्रालयका सचिव अर्जुन कुमार बमलाई अभियानका संयोजक आशिष देवकोटाको नेतृत्वमा पत्र बुझाइएको हो। पटक पटक म्याथ थप गर्दा समेत

0: पुल नबनेपछि स्थानीयले शास्ति भोग्न बाध्य भएको गुनासो गरेका छन्। काम शुरू नगर्ने कम्पनीलाई तत्काल कानूनी कार्यवाही गरी स्पष्ट कार्ययोजना र अधिकतम एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता सहित माग गरिएको छ। पूर्वाधार विकास कार्यालय मुकुले दोमुखे मोटरेबल पुल निर्माणका लागि 2078 मंगसिर 14 गते सञ्जीवनी निर्माण सेवा प्रणालीसँग 15,93,00,000 लागतमा सम्झौता गरेको थियो। अन्तिम पटक 2081 साल असोज 5 गते म्याद थप गरी निर्माण अवधि 2083 साल जेठ 30 गतेसम्म पुर्याएको भन्दै अभियानका संयोजक देवकोटाले सम्झौता भएको झण्डै 5 वर्ष पुग्न लाग्दा पनि निर्माण कम्पनीले सन्तोषजनक गति लिन नसकेको बताउनुभयो। युवाहरूको निरन्तर दबावपछि पूर्वाधार विकास कार्यालय मुगुले यही असार 8 गते सार्वजनिक सूचना जारी गर्दै कम्पनीलाई 15 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
1: सल्याङको वनगाड कुपिण्डे नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन भन्दै 3 महिना एडभान्स सिलाई कटाई तालिम दिएको छ। तालिम सफलतापूर्वक पूरा गरेका सहभागी महिलाहरूलाई नगरपालिकाले सिलाई मेसिन पनि वितरण गरिएको जनाएको छ। एडभान्स तालिममा सहभागी महिलाहरू यसअघि आधारभूत सिलाई कटाई तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका थिए। थप व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एडभान्स तालिम सञ्चालन गरिएको हो। वनगाड कुपिण्डे नगरपालिका एकका हीरा रावतले तालिमबाट नयाँ डिजाइन तथा आधुनिक सिलाई प्रविधि सिक्न पाएकाले आफ्नो व्यवसायलाई थप प्रभावकारी बनाउन सजिलो भएको बताउनु भएको छ।
0: बर्दियाको राजापुर नगरपालिका एक दौलतपुर र कैलालीको टिकापुर जोड्ने कर्णाली नदीमा झोलिङ्गे पुल बनेपछि आवाजावत गर्न सहज भएको छ। पुल बनिसके वर्षौंदेखि राजापुर नगरपालिकाको कैलालीको टिकापुर जानका लागि डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। राजापुर र टिकापुरवासीलाई सहज आवाजावतका लागि झोलिङ्गे पुल निर्माण गरिएको हो। 15,73,00,000 लागतमा पुल निर्माण पूरा भएको हो। झोलिङ्गे पुल निर्माणपछि टिकापुर बजार जान सहज भएको राजापुर नगरपालिका नम्बर एक मुरमाहाका शान्ति सुनाले बताउनुभयो। उहाँले वर्षौंदेखि कर्णाली नदीमा जोखिमपूर्ण यात्रा गर्दै आएको बताउँदै यो बाध्यता हटेको बताउनुभयो। अब पुलसँगै राजापुर क्षेत्रको पर्यटकीय गतिविधि पनि बढ्ने अपेक्षा स्थानीयले गरेका छन्।
1: डिभिजन वन कार्यालय बाँकेले चालू आर्थिक वर्षमा विभिन्न प्रजातिका 6,78,000 भन्दा बढ़ी विरूवा उत्पादन गरेको जनाएको छ। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ डिभिजनल वन अधिकारी शंकर प्रसाद गुप्ताले चालू आर्थिक वर्षमा विभिन्न प्रजातिका 6,78,172 विरूवा उत्पादन गरिएको बताउनु भएको छ। एक वर्षीयतर्फ 5,88,872 र बहुवर्षीयतर्फ 89,300 गरी कुल 6,78,172 विरूवा उत्पादन गरिएको उहाँले बताउनु भएको छ। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिले लाइभ भने यो विश्राम वन डढिलो व्यवस्थापनको लागि

0: सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
3: नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला र गत दिशा पिसाब खका तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858-56-455।
0: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385-24-442, मोबाइल नम्बर 9858-40-913 र 9754-67-993।
5: रेडियो भेरी FM।
6: तपाईँहरू सबैको मन छुने रेडियो, रेडियो भेरी सँगै विभिन्न FM रेडियोहरूमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाईमा ढिलाइ भए पनि 2 दिनको पानीले किसानलाई केही राहत भएको छ। बाँकेका केही भूभागमा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी चोप रोपाई गरी पनि अधिकांश किसानले रोपाई गर्न सकेका छैनन्। आकाश पानी परेपछि 2 दिनमा भने करिब 10% रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुचिता शर्माले बताउनुभयो। मसिनो र मध्यम जातको धानको खेती गर्ने किसानलाई वर्षा नहुँदा धान रोपाईमा समस्या भए पनि मोटो धान खेती गर्ने किसानलाई ढिलो वर्षा भएकोले समस्या नहुने सूचना अधिकारी शर्माले बताउनुभयो। बाँकेमा कुल खेतीयोग्य 55,826 हेक्टर क्षेत्रफल मध्ये जमिन रहेकोमा 33,780 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले बताउनुभयो।
6: भेरी खबर कन्तेमा अब लागौं खेल खबरतर्फ। फिफा विश्वकप अन्तर्गत अन्तिम 32 को रोमाञ्चक खेलमा क्रोएसियालाई 2-1 गोल अन्तरले पराजित गर्दै पोर्चुगल अन्तिम 16 अर्थात प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा इन्जुरी समयमा गोन्काओ रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय जीत दर्ता गर्न सफल भएको हो। खेलको शुरूआत देख्ने बलमाथि नियन्त्रण बनाए पनि पोर्चुगलले शुरूआती अग्रता भने गुमाएको थियो। 53 मिनटमा इभान पेरिसिसले गोल गर्दै क्रोएसियालाई 1-0 अग्रता दिलाउनु भएको हो। एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले लगातार आक्रमण

0: बुन्यो भने 68 मिनटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले खेल 1-1 बराबरीमा ल्याउनुभयो। खेलमा प्रशिक्षक रोबर्टो मार्टिनेजले 81 मिनटमा कप्तान रोनाल्डोलाई मैदान बाहिर पठाउनुभयो। रोनाल्डो निराश हुँदै बेन्चमा फर्के पनि उहाँको स्थानमा आएका खेलाड़ीहरूको प्रभाव मैदानमा राम्रो परेर 10 मिनटको इन्जुरी समय थपिएकोमा 94 मिनटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोन्काउ रामोसले शानदार हेडर मार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाउनुभयो। अन्तिम समयमा गोल खाएपछि क्रोएसियाली खेलाड़ी र समर्थकहरू स्तब्ध बनेका छन्। रोनाल्डो मैदान बाहिर भए पनि रामोसको गोलपछि उहाँ मैदानभित्र पुगेर साथीहरूसँग खुशी साटासाट गर्नुभएको छ। जितसँगै पोर्चुगलले अब प्री क्वार्टर फाइनलमा बलियो प्रतिद्वन्दी स्पेनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। आज बिहान भएको खेलमा स्पेनले अस्ट्रियालाई 3-0 पराजित गर्दै फिफा विश्वकपको अन्तिम 16 स्थान बनाएको हो। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जित दर्ता गरेको हो। राति भएको खेलमा मिकेल ओयाजाबालले 2 गोल र पेड्रो पारोले 1 गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहजित निकालेको हो। यसै गरी राति भएको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाउनु भएको छ। उहाँले लगातार 519 मिनटसम्म कुनै पनि गोल नखाई कीर्तिमान कायम गर्नु भएको हो। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: कर्णाली नदीमा हाइस्कारी खस्ता बेपत्ता भएकाहरूको अझै पत्ता लागेन। गोतापुर सहितको टोली परिचालन।
0: कर्णाली प्रदेश सभा बैठक अवरूद्ध। बैंक खाता छोरीको सुरक्षा जीवनभरिको लगायतका कार्यक्रम अलपत्र पारेको प्रतिपक्षी दलको आरोप।
1: प्रदेश अस्पताल सुर्खेतमा विगत भन्दा उपचार सेवामा सुधार। अझै व्यवस्थापन पाटोमा ध्यान दिन सेवा गराएको सुझाव।
0: र पोर्चुगल र स्पेन पनि विश्वकप फुटबलको अन्तिम 16 क्वार्टर फाइनल प्रवेशका लागि यी दुई टोली नै भिड्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एक्स ट्राइन्सका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाऊ।
4: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
5: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
5: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761। मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
7: तपाईँ मात्रै चुरोट, स्तुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
5: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFC, RFC, uric acid, back rope, calcium pisa

0: तथा भिसा जाँच गरिन्छ।
1: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: चाइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।

0: आज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भिगा बजार बर्दिया
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
7: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
8: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
7: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, यसरी दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै यसरी दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ फलित ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादि बार राशि फल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहेको छु। हरेक दिन कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू लिएर उपस्थित हुने गर्छौं। सम्पर्कको लागि तपाईँ हामीलाई सिधा सम्पर्कमा रहन सक्नुहुनेछ 98453 97 658 र 98 42 73 601 सिधा सम्पर्कमा आउन सक्नुहुनेछ। अहिलेको लागि कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आगामी 2083 साल आज असार महिना हो। आज असार महिनाको 19 गते आज शुक्रबार, तदनुसार ईस्वी सन् 2026 रहेको छ। आज जुलाई 3 तारिक, नेपाल सम्मत 1146 तसलागा, रौद्र नाम संवत्सर रहेको छ। श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ महिनाको कृष्ण पक्ष परम पवित्र पावन दिन आजको दिनबाट हेर्दा तृतीय रहेको छ। सूर्योदयमा तृतीय तिथि 10:03 बिहान 9:15 तदुपरान्त भने चतुर्थी तिथि रहनेछ। श्रवण नक्षत्र 13:28 विशेष गरी दिनको 10:37 विष्कुम्भ योग 28:14 बबकरण 41 रहेको छ भने आज आनन्द योगमा धुम्र योग रहेको छ। आजको दिनमानको समय रहेको छ, विशेषत आजको दिनमानको समय 34:30 बिहान सूर्योदय 5:14 जाँदा भयो। साँझ सूर्यास्त 7:02 जाँदा रहनेछ। सूर्योदय र दिनमानको समय हेर्ने हो भने 4:30 लगभग दिन लामो छ, यो बेला रात छोटो हुने बेला हो। अब लागौ आजको ग्रह गोचरतर्फ। सूर्य यतिखेर मिथुन राशिमा छन्, चन्द्रमा मकर राशिमा, मंगल वृष राशिमा छन् भने बुध ग्रह मिथुन राशिमा छन्, बृहस्पति कर्कट राशिमा छन्, शुक्र कर्कट राशिमा छन्, शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको दिनमा तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ भन्ने कुरामा हामी तपाईँलाई छलफल गर्दैछौँ। तपाईँसँग तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ, अबको क्रममा तपाईँको राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन सुखद छ, काममा सफलता मिल्नेछ, धार्मिक क्षेत्रको मनसाय वृद्धि रहनेछ। उन्नति साह्रै नै राम्रो छ। तपाईँको धर्म कर्ममा रुचिका साथ साथमा जागिरमा पदवृद्धिको सम्भावना धेरै राम्रो देखिएको छ। लामो दीर्घ यात्रा सहज हुन्छ। अलिकति ग्रहहरूमा दोषयुक्त ग्रह देखिएको छ, विशेष गरी ध्यान दिएर अगाडि बढ्नुहोला, काममा अवरोध आउन सक्छ। अलिकति कुनै पनि कामहरूबाट असहज हुँदा मन खिन्न भने रहन सक्नेछ। काममा सफलता सँगसँगै उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो हुने खालको युग देख्न सकिएको छ। मान सम्मानमा पनि वृद्धि रहन्छ। उन्नति र प्रगतिको लागि वातावरण असाध्यै राम्रो बन्दै गइरहेको छ, मान सम्मानमा वृद्धि पनि रहन सक्ने योग छ। पाँचौं घरको ग्रहले यतिखेर विशेष गरी अलिकति तपाईँको ग्रहमा वैदेशिक यात्राको लागि शुभ हुन्छ, नभएदेखि काममा पनि सकारात्मक ऊर्जा मिल्ने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट त हुनेछ, विद्यामा शुभ छ, वैदेशिक यात्राको लागि काम गर्दै हुनुहुन्छ भने उन्नति तपाईँको लागि सकारात्मक बन्दै जानेछ। धेरै कुराहरूमा सहज हुनेछ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ, तपाईँको काममा सफलताहरू धेरै रहनेछन्, इष्टमित्रहरूले पनि साथहरू दिने युग राशिमा संकेत। तुला राशिलाई ग्रहबाट संकेत देख्न सकिन्छ। तर इष्टमित्रहरूले अलिकति धोका दिन सक्ने भएको हुँदा काममा तपाईँले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु भयो भने धेरै कुरामा सहज हुने योग छ। तेस्रो भावको चन्द्रमाले पराक्रम त बढाउला तर दाजुभाइमा मनमुटाव वृद्धि गराउँछ। बोल्दा विशेष ध्यान दिनुहोला, आजको दिनमा अधुरा कामहरू पूरा हुन्छन्। गर्दै आएका कामबाट सकारात्मक हुनुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग छ। धनस्थानमा रहेको चन्द्रमाले वाणिज्य कर्म शेयर बजारमा मनक्य धन आर्जन गर्न सकिने योग छ भने आजको दिनमा होटल व्यवसाय गर्नेहरूको लागि पनि दिन शुभ सुखद बन्दै जानेछ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा राम्रो रहने योग छ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका थाकेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुनुका साथसाथमा मान सम्मानमा पनि वृद्धि रहनेछ। इष्टमित्रहरूले साथ दिने योग रहेको छ। मन परेका व्यक्तिसँग भेटघाट होला तर काममा भने निराशा बनाउने हुँदा तपाईँले विशेष ध्यान दिँदै अगाडि बढ्नु, काममा अलिकति केही असहज वातावरणको योग रहेको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईँसँग भएका निरन्तर कुराकानी हामी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि हामी तपाईँसँग कुराकानी गर्छौं। दुईटा नम्बरबाट हामी तपाईँको बारेमा र तपाईँसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142673601 धेरैभन्दा धेरै कुराहरू हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँहरूसँग भएका विभिन्न कुराकानी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी दिने प्रयासमा छौं। यतिखेर हामी दुईटा नम्बरको ध्वनि तरङ्गमा तपाईँसँग कुराकानी गर्छौं। एउटा कुरा जानकारी गराइहालौं, दिनैभरि तपाईँले फोन गर्दाखेरि फोन हामीले उठाउन सकेनौ भने पनि दिउँसो फोन गरेर हामी तपाईँलाई पुनः तपाईँसँग हाम्रो कुराकानी गरेका छौं। हिजो र अस्ति हामीले सबैसँग प्रत्यक्ष कुराकानी गरेर धेरैको समस्याको समाधान गरिसकेका छौं। अब पालो तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईँले विशेष गरी हामीलाई जानकारी दिन सक्नुहुन्छ। त्यसो भएको हुँदा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासा कार्यक्रमको माध्यममा रेडियोबाट वा तपाईँले देखेर हामीलाई अहिले कार्यक्रममा पनि नम्बरबाट पनि कुराकानी गर्न सक्नुहुनेछ। कोही जिज्ञासु लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: किसनगढी गाउँपालिका टिमबाट रमेश परिवार।
0: कहाँदेखि भन्नुभयो? फेरि भन्नुहुँदैछु, आवाज अलिक सानो आयो।
1: ओखलढुङ्गा किसनगढी गाउँपालिका।
0: नाम के भन्नुभयो?
1: रमेश परिवार।
0: रमेशजी
1: हजुर,
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? किसनगढीमा
1: खोटाङबाट छ
0: रेडियो, खोटाङ सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिलेतिर?
1: म विदेश जान लागेको, आफ्नो बारेमा हेर्नु।
0: आफ्नो बारेमा साल महिना गर्दै समय भनिदिनु त के रहेछ?
1: 2047 साल साउन महिनाको 12 गते शुक्रबार बिहान 6 बजे।
0: ठिक 6 बजे हो
1: हजुर।
0: कुन जिल्लामा भयो तपाईँको जन्म चाहिँ?
1: ओखलढुङ्गा जिल्लामै।
0: ओखलढुङ्गामा है
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखियो भने राशिको नाम चाहिँ 47 सालको साउनको 12 गते भन्नुभएको छ। उत्तर फाल्गुनी नक्षत्रको 4th भावबाट पीबाट नाम आउँछ, पीताम्बर कन्या राशि हुन्छ। लग्नमा बृहस्पति छ, किन जानु पर्यो विदेश? कति राम्रो नेपालमै छ, बृहस्पति उच्च भएको मान्छेले उन्नति प्रगति धेरै राम्रो गर्छन्। तर तपाईँको घरमा एउटा पितृको दोष परेको छ, को मान्छे अकालमा फ्याट्टै मरेको छ भन्नु त?
1: हजुर हजुर, ठुलो बाबु छोरा मर्नुभएको छ।
0: अनि घरमा सफा लाउनु भएको छैन, अलिक उन्नति हुन गाह्रो हुन्छ। नभएदेखि त तपाईँलाई विदेश जानुपर्ने कामै होइन नि, यहीँ ठिक छ त, राम्रो छ त, यहाँ पनि नराम्रो केही पनि छैन। 35 वर्षमा राहु त दुःख दियो, अब तपाईँको उमेर 35 कटिसकेको छ होइन, बृहस्पति भन्ने कुरो उच्च भएर आएको छ, राम्रो छ। अब यहीँ पनि केही गर्न सकिन्छ, होइन विदेशै जान्छु भने विदेशमै पनि हुन सक्छ। तर हेर्नुहोस्, 38 वर्षदेखि तपाईँलाई फेरि अर्को शनि भन्ने कुरो चल्छ, 38 वर्ष पछाडि अलिकति शनिले फेरि कतै कतै स्वास्थ्यमा परिवारमा समस्या आउन सक्छ, यसलाई विशेष विचार पनि गर्दै अगाडि बढ्नु होला, ठिक हुन्छ है? नराम्रो छैन, मैले राम्रै छ भने, तर मेरो सल्लाहमा चाहिँ नेपालमै बसेर तपाईँले होटल व्यवसायहरू गर्नुभयो, काठको फर्निचर व्यवसाय गर्नुभयो, भाँडाकुँडा पसल गर्नुभयो भने पनि राम्रो हुन्छ। कृषिमै लगानी गरेर आमदानी पनि गर्न सकियो, राम्रै छ। अब यस्तो के मान्छेलाई विदेश भनेर भूत चढेको छ होइन, विदेशमा पनि बोटामा फल्दैन, हेर्नु कामै गर्नुपर्छ। त्यही काम यहाँ तपाईँले अलिकति ग्रह शान्ति गरेर अलिकति यहाँ दिमाग लगाएर गर्नुभयो भने यहीँ राम्रो छ नि। छोरा छोरी परिवार आमा बाबा दाजुभाइ सबै परिवारसँग बसेर कमाउन छुट्टै मजा आउँछ नि। बरु 10,000 रुपियाँ महिनाको कम कमाउने, नेपालमै बसेर कमाउने अभियान चलाउँ न ल त।
1: त्यो त हो, अब भिसा लागिसकेको कुवेत
0: जान्दैन, अब के गर्नु त भिसा लागेको छ भने किन रोक्नु हामीले। तर पनि नेपालमा पनि तपाईँलाई त्यस्तो धेरै दुःख त छैन नि त फेरि भन्न खोजेको मैले।
1: छैन, पसल गरिरहेको मान्छे हो, सानो व्यापार चलिरहेकै थियो। अब के भन्छ उता दाइ हुनुहुन्छ, राम्रो छ, राम्रो छ। आउने
0: कति हुन्छ अरे महिना कमाइमा? विदेश पनि ठिक छ, यहीँ पनि मैले भनिहालेँ, फेरि पनि जोडेँ, अहिले पनि भनेको छु, यहीँ पनि राम्रै थियो। अब झन् राम्रो हुनलाई इच्छा गर्नुभयो होला, तर हेर्नु विदेश विदेशै हो। अब एक दुई लाखको खर्च यता भयो, फेरि उताबाट आमा बुवा छोरा छोरीसँग टाढिनु पर्यो, उता छुट्टै रिस्क हुन्छ, धेरै कुरामा समस्या हुन्छ। ख्याल गर्नुहोला, एउटा हनुमान चालिसा लिएर सधैँभरि पाठ गर्नुहोला, भगवान्ले रक्षा गरून्। राम्रै छ, अहिले छुट्टिन्छ, राधे राधे।
1: शुभ अङ्क शुभ रङ,
0: दुई अङ्क राम्रो, पहेँलो पूर्व दिशा, रातो रङ पनि राम्रो, पूर्व दिशा राम्रो है।
1: घरको वास्तु
0: ठिकै छ,
1: छोरा छोरीसँग बुढीसँगको सम्बन्ध
0: आमा छोरा छोरीसँग राम्रै छ, बुढी अलिक एकोरी एकोरी खालको छुच्ची बुढी पाउनु भएको छ, अरू सब ठिक छ। राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो चिसङ्खु गढी ओखलढुङ्गाबाट हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै, हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास तपाईँलाई गरिरहेका छौँ। हामीलाई फोन गर्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग जोडिएर तपाईँसँगका विशेष कुराहरूलाई हामी यहाँबाट जोड्ने प्रयास गरिरहेका छौँ। हामी यतिखेर 98453 97 658 98142 73 601 मा सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। दुईटा नम्बर हामी तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासुहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: मकवानपुर गढीदेखि भावना सापकोटा।
0: भावनाजी
2: हजुर,
0: अहिले कार्यक्रममा आउनु भएको छ, तपाईँ कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: मकवानपुर गढी एफएमबाट।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर? हजुर, ए भगवान्, खै त हराउनु भयो। भावनाजी
2: हजुर,
0: तपाईँको फोन अलिक आवाज आएन कि तपाईँ बोल्नु भएन हो नि भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भइसकेछ। बल्ला बल्ला फोन लागेको हुन्छ, प्रत्यक्ष कुराकानी गर्नको लागि तपाईँ आउन सक्नुहुन्छ। र अर्को कुरा भनिहालेँ, भरतपुरमा छु यतिखेर, आज भोलि हामी भरतपुरमै रहन्छौँ। अर्को कुरा जानकारी गराउँ, हामी यो शनिबारसम्म भरतपुरमै रहने कुराको तपाईँलाई परिपक्व हो, उसकै पनि हामी आइतबार पनि बस्छौँ, त्यस पछाडि हामी काठमाडौँको यात्रा गर्छौँ। कति गते भेट्ने काठमाडौँमा तपाईँहरूले रोज्नु होला गते, हामी तपाईँको गते रोजाईको अनुसारमा हामी आउँछौँ। एक दिनको अवस्था काठमाडौँमा तपाईँहरू सुन्न चिना हार्ने चिना बनाउने जस्ता कामहरू गर्न पर्ने अवस्था आएको छ, त्यसो भएको हुँदा सम्पर्कमा आउन सक्नुहुनेछ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा छौँ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
2: उदयपुरको लिम्चोङदेखि।
0: लिम्चोङबुङ लिम्पा तारबाट को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर बोलो।
0: को बोल्दै हुनुहुन्छ यतिखेर, नाम चाहिँ के पर्यो भनेर सोधे?
2: हेलो
0: हजुर, हजुर को बोल्दै हुनुहुन्छ भनेर सोधे मैले?
2: उदयपुरको लिम्चोङदेखि सुषमा राई।
0: सुषमा राई, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर सुषमाजी?
2: रेडियो खोटाङदेखि गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ? लिम्सुङ बुङ गाउँपालिका त हाम्रो पनि गाउँपालिकै हो पहिलेको है. अहिले हेर्ने चाहिँ कसको बारेमा? ए प्रभु भन्दै थिए, उहाँको पनि फोन डिस्कनेक्ट भयो. के भयो आज? नेटवर्कमा केही समस्या छ कि जस्तो लागिरहेको छ मलाई. हामी दैनिक रूपमा तपाईँहरूसँग जोडिन्छौँ, आफ्नो र आफन्तहरूको बारेमा फटाफट रूपमा जानकारी लिन्छौँ. कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे प्रभु. ए भगवान जय श्री कृष्ण. आज किन हो आज मान्छेले फोनमा यस्तो हुन्छ क्या? के हुँदो रहेछ भने फोन लागेन भने लागेन लागेन लागेन लागेपछि ए उतापट्टि बोल्ने बसेर अनि कहाँबाट हुन्छ भन्नु त. हामीसँग प्रत्यक्ष रूपमा जोडिनको लागि फोन गरिसकेपछि एकदम ध्यान दिनु होला है. ध्यान दिनु भएन भने फेरि फोन डिस्कनेक्ट हुन सक्छ. त्यसो भएको हुँदा तपाईँ र हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेको छु म. हामी हरेक दिन तपाईँहरूसँग जोडिन्छौँ र तपाईँसँग भएका विभिन्न जानकारीहरू पनि दिने एउटा प्रयास गरिरहन्छ. कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरे. राधे राधे हजुर. कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुरको आवाज एकदम सानो आयो त. शङ्खुबाट नाम के भन्नुभयो?
3: सोनाम शेर्पा.
0: सोनामजी कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर? कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: मेरो छोरीको बारेमा.
0: कति सालमा जन्मिनु भयो छोरी?
3: 2083 साल. 18 महिना.
0: 83 सालको असार महिनाको
3: 13 गते.
0: 13 गते के बार थियो? हजुर
3: शनिबार.
0: शनिबारको जन्म कति बजे?
3: बेलुकाको 7:06
0: 7:06 7:06 कुन जिल्लामा भयो जन्म?
3: शङ्खुवासभा.
0: शङ्खुवासभा जिल्लामा जन्म भयो है. तपाईँको छोरी भन्नुभयो? यो 83 सालको असारको 13 गते 7:06 साँझ हो. नेत्र कुमारी नाम आउँछ, वृश्चिक राशि हुन्छ, लग्न धनु लग्न छ, लग्नको मालिक बृहस्पति हो. बृहस्पति अष्टम स्थानमा अलिकति स्वास्थ्य समस्या हुन्छ. 12 वर्षसम्म शनि चलिरहेको छ. आमालाई पनि रोगी बनाउने खालको योग आयो, आमा र बाबालाई नै पिर्ने खालको योग आएको छ है. भनेको अलिकति शनिको प्रभाव छ, विशेष गरी शान्तिहरू गर्ने, विशेष गरी पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ. ग्रहहरू अलिकति अशुभ खालका ग्रहहरू चलिरहेका छन्, यो अशुभ ग्रहलाई शान्तिहरू गरेर अशुभ ग्रहलाई पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा सकारात्मक हुन्छ. अहिले त यो सानो बच्चालाई के हेर्ने हो र? स्वास्थ्य नै हेर्ने होला होइन?
3: हजुर हजुर.
0: 12 वर्षसम्म शनि छ, बेला बेलामा शनिको शान्ति सुस्ती पूजा पाठहरू गर्दै अगाडि बढ्नु राम्रै हुन्छ है त. अरू केही अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो पहेँलो पूर्व दिशा राम्रो हुन्छ. अहिले छुट्टिन्छु. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान समितिको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ. हामी लामो समयदेखि तपाईँहरूसँग भएका विशेष गरी हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहन्छौँ. हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँ र तपाईँको परिवारको लागि धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ. कोही जिज्ञासु हामीसँग प्रत्यक्ष रूपमा तपाईँ जोडिन सक्नुहुन्छ र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिँदै अगाडि बढ्नेछौँ र तपाईँसँगका विशेष जानकारीहरू भने हामी दिने प्रयास गर्छौँ. कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. राधे श्याम हजुर.
2: राधे राधे.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? शङ्खुवसभादेखि नाम के भन्नुभयो?
2: नारायण भट्ट।
0: नारायण भट्ट बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
2: म रेडियो शङ्खुवसभा।
0: रेडियो शङ्खुवसभा सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: म आफ्नै बारेमा।
0: साल महिना गते समय भनिदिनु त।
2: 2070 साल मङ्सिरको 17 गते।
0: 70 सालको मङ्सिरको 17 गते के बार थियो?
2: सोमबार राति राति 12:02
0: रातिको समय शङ्खोत्सवमा के बारको राति के बारको बिहान जन्मिनु हो?
2: सोमबारको राति मङ्गलबारको बिहान।
0: सोमबारको राति मङ्गलबार बिहान भनेपछि 2 मिनटले मङ्गलबार भयो होइन? तपाईँको चिनामा अनुराधा नक्षत्रको तेस्रो पावन नाम जुरेको छ। नुबाट नाम आउँछ। औँसी भन्ने तिथिमा जन्म भएको छ। स्वास्थ्य बिग्रिरहन्छ। अहिले 12 वर्षसम्मै शनि थियो, अब 13 वर्ष लाग्नु भएछ। उल्का भन्ने ग्रह छ। अलि उत्ताउलो ग्रहहरू चलिरहेका छन्। हातको समस्या, खुट्टाको समस्या बढी आउने जो छ। के भयो? खुट्टा मर्किने भाँचिने केही भएन नि?
2: खुट्टा मर्किएको छ।
0: मर्किरहेछ?
2: निको
0: भयो। उल्का भन्ने ग्रहको शान्ति गर्नु, फेरि भाँचिने पनि सक्छ क्या। यो ग्रह हो, कहिले कताबाट के हुन्छ हामीलाई पनि थाहा हुन्न क्या। हामी पनि यी चिना हेरेको बेला थाहा हुन्छ, भोलिपल्ट थाहा हुँदैन होइन। उल्का भन्ने ग्रहको शान्ति, स्वस्ति, पूजा पाठहरू गर्नु। 15 वर्षसम्म उल्काको दशा चलिरहेको छ र पढाइमा अलिकति ध्यान दिनु पर्यो। पढाइ बुद्धि राम्रै हुन्छ। अलिक पढाइमा ध्यान दिनुभयो भने राम्रो छ। पढाइ नराम्रो हुने खालको युक्ति छैन है।
2: घरको
0: वास्तुहरूको बारेमा सबै कुरामा ठिकै छ, नराम्रो छैन। ग्रहहरूको लागि शान्तिहरू गर्ने, एक अङ्ग राम्रो, कालो रङ राम्रो हुन्छ। दक्षिण दिशा, पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो शङ्खुवसभाबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। निरन्तर छौं र तपाईँसँग निरन्तर रहनेछौ। अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयास गर्ने नै छौ। एकैछिन विश्राम लिन्छु। विश्रामपछि उपस्थित हुन्छौ। सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73 6001।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी यतिखेर 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ। मात्र दुईटा नम्बर, धेरैले यहाँ नम्बर गलत टिपिरहनु भएको छ कि जस्तो लागिरहेको छ, नम्बरको लागि ध्यान दिनु त। तपाईँलाई थाहा छैन होला, नम्बर म भनिहाल्छु 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ र प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। कोही हुनुहुन्छ यतिखेर? ए भगवान्, राधे राधे प्रभु।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता शङ्खसभादेखि कुसुम बराइली।
0: कुसुम बराइली, कहाँनिर पर्यो घर शङ्खसभाको?
1: मेरो यता वाना हो।
0: वाना कहाँनिर पर्छ घर? ठ्याक्कै चोकको नाम भन्नु त।
1: वाना ठ्याक्कै बजार छेउमै पर्छ।
0: बजार छेउमै, साह्रै सुन्दर छ होइन?
1: हजुर।
0: अहिले के छ खबर? खेतीपाती भ्याइयो? धान रोपेर भ्याइयो?
1: सकिसक्यो गुरु।
0: हामी आउँदाखेरि धान रोप्दै हुनुहुन्थ्यो, त्यही भएर आउनु पाउनु भएन हो?
1: हजुर।
0: अहिले अब हामी आयो भने बल्ल भेट्न आउनुहुन्छ होला।
1: हजुर।
0: ल ठिकै छ, अहिले कसको बारेमा हेर्ने?
1: मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2079 साल फागुन महिनाको
0: हजुर
1: 19 गते
0: हजुर
1: शुक्रबार बेलुका 10:02
0: कुन जिल्लामा भयो जन्म?
1: यता तराईतिर भएको।
0: कुन जिल्लामा?
1: मोरङ।
0: मोरङ कुन ठाउँ भयो जन्म?
1: कोशी हस्पिटलमा भएको छु।
0: कोशी हस्पिटल मोरङ जिल्लामा पर्छ। यो छोरी हो?
1: हजुर छोरी।
0: ईश्वर नक्षत्रको पहिलो पावबाट नाम जोडिएको छ, हुबाट हुत कुमारी अथवा होम कुमारी नाम आउँछ, कर्कट राशि हुन्छ। चिना कोरी सफल भएको छ?
1: चिना कोरेको त छ गुरु।
0: नाम के राख्नु भएको छ त्यहाँ?
1: नानी।
0: राशिको नाम चाहिँ के राख्नु भएको छ भनेको?
1: नानीको?
0: हजुर
1: नानीको चिनामा भन्नुभयो?
0: हजुर
1: चिनामा हिमानी।
0: हिमानी चिना बिग्रियो एक नम्बरमा। अब यतिकै भन्ने बित्तिकै चाहिँ तपाईँले भन्दा पनि उल्टो गर्नुभएको हुन सक्छ। हो अक्षरबाट तिसीय नक्षत्रको पहिलो पावबाट नाम जोड्छ, हो म कुमारी। कर्कट राशि हुनुहुन्छ, लग्न तुला, तुला लग्नको मालिक। शुक्र उच्च भएर बसेको छ, 12 वर्ष 8 महिना छ। शनि असत्य स्वास्थ्य बिग्रिन्छ है?
1: हजुर।
0: अनि अहिले पढाइमा असत्य चङ्कलेसम्म पढ्ने खोज्दिनन्? पढ्ने खोज्दिनन्?
1: पढ्न त मान्दैन गुरु।
0: मैले भनिसकेँ त्यो पढ्ने खोज्दिनन्, तर पर्सि चाहिँ फेरि तपाईँले राम्रोसँग ग्रह शान्तिहरू गर्नुभयो, यो एउटा नवग्रह कवचर लाउनु पर्छ, कवचर धारण गर्नुभयो भने चाहिँ धेरै कुरामा राम्रो हुन्छ होइन?
1: हजुर।
0: यो ग्रहको लागि शान्तिहरू गर्दै ग्रहको लागि पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा सहज हुन्छ है?
1: हजुर। अनि उसको बाबा मम्मीसँग सम्बन्ध?
0: बाबा मम्मीसँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन। ग्रहहरू ठिक छन्, आचिनु पर्दैन। ग्रहको बारेमा शान्ति स्वस्ति गर्ने, ग्रहको पूजापाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है?
1: हुन्छ गुरु। अनि घरको वास्तु कस्तो छ गुरु?
0: वास्तुको लागि पनि ठिकै छ, अहिले अलिकति शनिको लागि विशेष शान्तिहरू गराउनु। यो शनि 15 वर्षसम्म शनि चल्छ, त्यसो भएको हुँदा शनिको नि शान्ति स्वस्ति गराएर शनिको नि पूजापाठ गराउनु भयो भने धेरै कुरामा राम्रो हुने खालको योग छ है? अरू केही छ कि?
1: रङ कुन रङ हुन्छ?
0: 3 अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ, सेतो पनि ठिकै हुन्छ दिशा ल, कालो र सेतो दक्षिण पश्चिम दिशा राम्रो हुन्छ, 3 अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु है, राधे राधे।
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं। नेपालभरका विभिन्न लोकप्रिय रेडियो स्टेशनहरूबाट हामी एकै साथमा तपाईँको घरमा मोबाइल सेटमा गुन्जिरहेका छौं। है हामी नेपालभरबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बजिरहेका छौं। हामी हरेक जिल्लामा जाने तयारी गरिरहेका छौं। मैले हिजो पनि भनेको छु, अबको यात्रा भनेको बर्दिवास, पाँचथर अनि झापाको दमक यस्तै यस्तै ठाउँमा रहन सक्छ। तर फेरि मैले तर पनि भने है, तर फोन आउनु पर्यो। फोन आएन भने त सम्भव छैन। हिजोस्ति फोन अलिक कमै आइरहेको छ है। जसले तपाईँले हामीलाई सुनिरहनु भयो, तपाईँले हामीलाई सुनिरहनु भएको छ कि छैन भन्ने कुरो पनि थाहा हुनु पर्यो नि त। सुन्नु भएको छैन, हामी गएर आउनुहुन्न भने फेरि किन आउने? त्यसो भएको तपाईँले फोन गरेर गुरुदेव तपाईँ आउने कुरो भएको छ, हामी पनि आउँछौँ चिन्ह देखाउन अथवा बनाउन भेट्न के छ त्यो खालको तपाईँको रेस्पोन्स आयो भने हामी तुरन्तै यहाँबाट बाटो लागिहाल्छौँ। फेरि चाहे दमकमा होस्, चाहे हामी बर्दिवासमा होस्, चाहे हामी सिन्धुलीमा होस्, चाहे हामी पाँचथरमा होस्, जहाँबाट फोन आउँछ तपाईँ त्यहीँको बाटो हामीलाई फोन गर्नुभयो भने हामी तपाईँको ठाउँमा आइहाल्छौँ। र प्रत्येक फेरि भोलि के हुन्छ नि, गुरुले दमक आउँछु भन्नुभएको थियो आउनु भएन नि त, अथवा पाँचथर आउने गुरु गर्नुभएको थियो फुत्त अन्त जानुभएको छ, नभन्नु। जसले फोन गर्छ त्यहीँ जाने हो। मैले फेरि पनि भने तपाईँहरूको लागि हामी त्यसरी जानकारी तपाईँलाई दिइरहेका छौँ। हामी 98453 97658 र 98143601 सिधा सम्पर्कमा रहेर कुराकानी गर्ने प्रयासमा छु। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? शङ्खु सभाबाट। नाम के भन्नुभयो?
2: उमा राई।
0: उमा राई, आज त शङ्खुव सभाबाट मात्रै फोन आएको छ। सबैको खेतीबालीको काम सकियो क्या हो?

0: साल महिना गते समय भनिदिनु त
1: 2073 साल साउन महिनाको 7 गते शुक्रबार बिहान 6:30 बजे
0: 6:30 जिल्ला चाहिँ
1: जिल्ला 13 छ नि
0: 13 जिल्लामा जन्मभयो
1: हजुर
0: 13 जिल्लामा जन्म भएको छोरीको लागि शुक्रबारको जन्म हो राशिको नाम चाहिँ गुणलक्ष्मी कुम्भ राशि हुन्छ हो
1: हजुर हो त
0: लग्नमा राजयोग परेको छ असाध्य भाग्यमानी हुन्छन् छोरी बनाएको थिएँ मैले होइन तर चन्द्रमा 8 परे रहेछ मैले पूर्णिमाको व्रत बस्नु हनुमान कवचहरू धारण गर्नु महामृत्युञ्जय जपेर गराउनु अनि हनुमान चालिसा पाठ गर्नु भनेको थिएँ
1: हजुर भन्नुभएको थियो
0: लगाइसक्नु भएको छ पहिले भन्दा अलिकति केही परिवर्तन भयो कि भएन त्यो लगाइसकेपछि ठिक छ अब अहिले राहु भन्ने ग्रह चलिरहेको छ 3 पछाडि 21 राहुको शान्ति राहुको स्वस्ति राहुको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ राहुको शान्ति गर्ने बित्तिकै पढाइ पनि अच्छा हुन्छ राम्रो हुन्छ चिसोबाट अझै जोगिनु बिहिबार पनि व्रत बस्नु भनेको थियो होइन आज छपेन मैले बिहिबार पनि व्रत बस्नु पर्यो पूर्णिमाको दिन पनि व्रत बस्नु पर्यो अनि बल्ल अझ धेरै राम्रो हुन्छ अब ठिकै छ त्यस्तो आँकिनु पर्दैन अरू कुरामा राहु भन्ने ग्रहको विशेष गरी शान्तिहरू गराउने पूजापाठहरू गराउने गर्नुहोला किनकि 21 चल्ने राहुले अलिकति केही न केही समस्याहरू भने पारिदिन्छ है त वास्तुको लागि अलिकति उत्तरतिर अलिकति फोहोर छ अथवा उत्तरतिर बाङ्गो छ भनेको थिएँ त्यस्तै छ दुई अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो रातो रङ पूर्व दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौँ 9843597658 र 9812673601 सिधा सम्पर्कमा हामी रहनेछौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहन्छु म हरेक दिन तपाईँ र मेरो कुराकानी रहनेछ कार्यक्रमको समय अवधिभर मात्रै होइन दिउँसो पनि फोन गरेर तपाईँहरू हामीसँग कुराकानी गरेर तपाईँको चिना बनाउनु परेको छ चिना बनाउन मिल्छ चिना बनाउँदा के गर्ने कसले ल्याइदिन्छ भन्नुहोला हामी हरेक देशको कुना कुनामा कुरियरको माध्यमद्वारा हामी डेलिभरी गरिरहेका छौँ तपाईँको पनि घरमा चिना आइपुग्छ तपाईँले मात्र फोन गरेर हामीलाई जानकारी दिनुपर्ने हुन्छ यतिखेर हामी हरेक दिन झैँ कार्यक्रममा उपस्थित हुँदै गर्दा धेरै मात्रामा तपाईँहरूको फोन घटिरहेको छ तपाईँको फोन अहिले त फोन अलिकति कहिलेकाहीँ नलाग्ला तर दिउँसो सधैँभरि फोन लाग्छ फोन प्रयास गर्ने गर्नुहोला र हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ 9843597658 र 9812673601 सिधा सम्पर्कमा रहनेछौँ र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
2: हजुर रौतहट जिल्लाबाट वृन्दावन नगरपालिका 1 इन्द्र सहनी
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ रौतहटमा यतिखेर
2: अहिले गुञ्जन एफएम हजुर
0: दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि अरू बेला पनि सुन्ने गर्नु भएको छ
2: आगुरु
0: अहिले भन्नु त कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ
2: छोराको बारेमा हजुर
0: साल महिना गते समय भनिदिनु त
2: 2076 3 18
0: एकचोटि फोन राखेर फेरि रेडियोमा मजाले कार्यक्रम सुनेर कपीमा सबै कुरो लेखेर फोन गर्नु होला अहिले छुट्टिन्छु राधे राधे राधे श्याम हजुर
2: हजुर 2076 3 18
0: तपाईँले भनेको मिलिरहेको छैन एकचोटि मलाई फेरि फोन काटेर रेडियो सुन्नु होला म जानकारी गराउँछु फेरि सम्पर्कमा रहनु होला अहिले
2: 2076 3 18

0: महिना 19 गते
1: मैले के भने सुन्नुभयो
0: हजुर
1: मैले के भने
0: अहिले 2076 तिनमा महिना 19 गते
1: मैले भनेको सुन्नुभयो कि भएन भने मैले सोधेको एक कुरो मात्रै
0: सुनिरहेको
1: अहिले हजुरले भनेको कुराहरू मिलेन फोन राख्नु फेरि फोन गर्नु होला पछि है
0: हजुर
1: राधे राधे
0: राधे राधे
1: हामीलाई दैनिक रूपमा तपाईँ कार्यक्रम सुन्नुहुन्छ भने बारम्बार मैले भन्ने गरेको छु कपीमा नलेखिकन फोन नगर्नु होला दुःख पाइन्छ यसमा घाटा तपाईँलाई छ मलाई छैन क्या बुझ्नुभयो नि त्यसो भएको हुँदा कम्तीमा भनेको मान्दिनु न तपाईँले गुरु मान्नुहुन्छ भने भनेको मान्दिनु गुरु मान्नु भने फोन नगर्नु के फरक पर्छ होइन साल महिना गते बार समय जन्मेको जिल्ला सबै कुरो चाहिन्छ महिना भन्दाखेरि एक महिना दुई महिना तिनौ महिना होइन वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ यसरी भन्नु पर्यो रहन राम्रो हुन्छ त्यही भएको भएर तपाईँले एकदम ध्यान दिनुहोला ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्दाखेरि तपाईँले शुद्धसँग हेराएर सही सही मार्ग निर्देशनमा रहेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानमा लागिरहेका छौं हामी दैनिक तपाईँहरूसँग भएका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं कोही जिज्ञासु हुनुहुन्छ जय श्री कृष्ण राधे राधे
2: राधे राधे गुरु
1: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर
2: दार्चुलादेखि भागजी जोशी बोल्दैछु हजुर
1: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर
2: हजुर रेडियो बैतडी एफएमबाट सुन्नुहुन्छ
1: कुन गाउँमा हुनुहुन्छ तपाईँ दार्चुलाको यतिखेर
2: हामी शैलेश्वर नगरपालिकाको गुम्नाले 7 नम्बर होला
1: अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
2: मेरो छोराको बारेमा
1: छोराको साल महिना गते समय भनिदिनु त
2: 2053 साल माघ महिनाको 4 गते शुक्रबार बिहान 7:04
1: 53 सालको माघ महिनाको 4 गते बार के थियो अरे
2: शुक्रबार 4 गते
1: कति बजे
2: 7:04
1: बिहान हो कि बासक समय हो यो
2: हजुर
1: बिहान कि बेलुका
2: बिहान बिहान
1: कुन जिल्लामा भयो जन्म
2: दार्चुला जिल्लाको शैलेश्वर नगरपालिकाको 7 नम्बर वडामा
1: आफ्नै मान्छे
2: मेरो छोरा हो
1: छोरा हो भने 53 सालको माघ महिनाको 3 गतेको सुन्नु न 3 गतेको राति
2: 4 गते हजुर
1: 4 गते 7:04 दार्चुला जिल्लामा घाम उदाएको रहेन रहेछ त्यो बेला
2: हजुर
1: त्यही भएर यसलाई हामी 3 गते बिहिबारको राति 4 गते शुक्रबारको बिहान हजुरको हिसाबमा 4 गते बिहानै हो हामीले भन्दा चाहिँ 3 गते राति भन्छौँ किनभने 7:04 त्यो दिन दार्चुलामा घाम उदाएको रहेन रहेछ के बुझ्नुभयो अनि भरणी नक्षत्रको पहिलो पावबाट नाम जुर्छ लीबाट छोरा हो
2: छोरा हो
1: लीलाधर नाम आउँछ मेष राशि हुन्छ नवमीको दिनमा जन्म भएको छ अहिले 30 वर्षको उमेरमा अलिकति कामहरू अधुरो भइरहेको छ विवाह पनि अधुरो हुन्छ राहु ग्रह चलिरहेको छ बिहा गरिसकेको छ भने बिग्रिन सक्छ एकदम हेराएर अगाडि बढ्नुहोला ग्रहहरू एकदम अशुभ छन् बिहिबार व्रत बन्नुपर्छ मंगलबार व्रत बन्नुपर्छ ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्नुपर्छ है
2: हजुर बिहा गरिया त छैन बिहाको सम्बन्धमा के कस्तो हुनेछ के गर्नु
1: मैले त्यही भनेको अहिले यत्रो बेरसम्म मैले के भने ग्रहहरू बिग्रिन्छन् ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है
2: कुन ग्रहको
1: हजुर हजुर
2: बार कुन गर्ने या छन्
1: ग्रहको शान्तिहरू गरेर बिहिबारको र मंगलबारको व्रत भन्ने राहु र महामृत्युञ्जयका जपहरू गरे भने राम्रो हुन्छ है अरू केही
2: अरू घरको वास्तु हेरिदिनुहोस्
1: वास्तुको लागि राम्रै छ ग्रहहरू बिग्रेका छन् ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजा पाठहरू गर्नुहोला धेरै कुरामा राम्रो हुन्छ है त
2: हजुर हजुर अरू विवाह त म समिरमा गर्नु भनेको हुनेछ कि
1: ग्रहहरू बिग्रिएका छन्। नराम्रो ग्रहमा बिहे गर्यो भने नराम्रो हुन सक्छ। शान्तिहरू गरेर पूजा पाठहरू गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे
2: राधे राधे गुरु।
1: हामी कार्यक्रम ज्योतिष दर्पणको आज अन्तिम भागमा आइसकेका छौँ। तपाईँसँग प्रत्यक्ष रूपमा भूत

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाँच्दै
1: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो केक अर्डर गर्नका लागि कहाँ जाने
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि
0: हामी कहाँ दुध दही मही घिउ पनिर छुर्पी लस्सी विभिन्न प्रकारका आइसक्रिम जन्मदिन वैवाहिक समारोह वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ प्रोपराइटर सुशील रावत सम्पर्क नम्बर 98245 51207 मनोकामना बेकरी एन्ड केक सप भुरीगाउँ बजार बर्दिया
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: यो हो रेडियो टाइगर 99.2 MHz रेडियो टाइगर स्टुडियो टाइम
6: यति बेला बिहानको 9 बजेको छ

सबैभन्दा पहिले मुख्य मुख्य खबर। हिजो कर्णाली नदीमा फँसेको गाड़ी अझै झुक्किएन। धमिलो पानी र सतह बढ़ेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको सरकारको दावी। निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था। 15 दिनसम्म पेट्रोलियम पदार्थ विद्युत वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा पनि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार। अहिलेसम्म ज्यान गुमाउनेको संख्या झण्डै 3600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। स्विजरल्याण्ड र अल्जेरिया विश्वकपमा। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको उपचार घरमा गाउँपालिका 9 का 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ। भीड़मा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुलो अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका हुन्। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा फँसेको यात्रुवाहक गाड़ी अहिलेसम्म

0: गरिमा आज महानिरीक्षक डीआईजी जयराम सापकोटाले जानकारी दिनुभयो। हिजो राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानैदेखि पुनः खोजी तथा उद्धारको काम शुरू गरिएको छ। सुर्खेत बस पार्कबाट बिहान छुट्दा गाड़ीमा पाँचजना रहेको भन्ने पनि संख्या यकिन नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा छुटेको ठाउँ प्रहरी चौकी पालतराबाट 3 किलोमिटर उत्तरतर्फ र डिप्राका शैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ पर्छ। आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै दिउँसो देशका हिमाली पहाड़ी र तराईका धेरै ठाउँमा मेघगर्जन सत्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनेछ। तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव। सरकारले 100 दिनको अवधिमा सार्वजनिक स्वास्थ्य सेवामा सुधार गर्दै अस्पतालको सेवा, सरसफाई, डिजिटल स्वास्थ्य अभिलेख र स्वास्थ्य बीमालाई प्रभावकारी बनाएको जनाएको छ। सरकारले विशेष हेर अस्पतालमा 10% निशुल्क सैया व्यवस्था लागू गरेको छ। यसबाट अहिलेसम्म 2,262 जनाले निशुल्क उपचार सेवा लिएका छन्। 5 जिल्ला संघीय अस्पतालमा डिजिटल स्वास्थ्य अभिलेख प्रणालीको परीक्षण शुरू गरिएको छ भने अस्पतालको सेवा र सरसफाईको नियमित अनुगमन पनि थालिएको छ। जलन उपचार सुदृढ गर्न सिद्धिपुर अस्पताललाई 2 करोड़ रूपियाँ अनुदान तथा आउँदो आर्थिक वर्षका लागि 20 करोड़ रूपियाँको जलन उपचार कोष व्यवस्था गरिएको छ। यसै दुर्गम क्षेत्रमा आकस्मिक उपचार सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका पनि तयार पारिएको छ। सरकारले स्वास्थ्य बीमा बाबत 4 अर्ब रूपियाँ भुक्तानी गरिसकेको तथा हेलो हेल्थ प्लेटफर्म मार्फत प्राप्त सबै गुनासा सम्बोधन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान खत गरेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन विद्युत वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख रूपियाँसम्म जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजल बिक्री वितरण रोक्का हुने उद्योग मन्त्रीको क्षेत्रीय सचिवालयले जनाएको छ। विक्रेता नियमावलीको दफा 29(1)मा विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। त्यो कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई 6 लाख जरिवाना लिए 10 दिन आपूर्ति तथा तेस्रो पटकमा 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङ क्षेत्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोस्
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याल वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्किनुभन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिन
0: गर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बहुत कडा कार्यवाही गर्ने जानकारी दिनुभयो। गएको सय देखि 2011 जनामा फैलिएको बर्डफ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधान अपनाउन विभागले निर्देशन दिएको छ। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काश्मीर, ललितपुर, भक्तपुर, काभ्रेको आन्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलन नदिन उच्च सतर्कता अप्नाइएको जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रिस्पोन्स टिम परिचालन गरिएको, केही जिल्लामा नियन्त्रणमा आउने क्रममा रहेको उहाँको भनाइ छ। मरेको कुखुरा जथावत फाल्दा संक्रमित र पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अप्नाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायत ठाउँमा बर्डफ्लू पुष्टि भएका 11 जिल्लासहित झन्डै 7 लाख पंक्षी, 11 लाख भन्दा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। प्रवक्ता डाक्टर उपाध्यायका अनुसार बर्डफ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत नष्ट गरिएका पंक्षीको मूल्याङ्कन गरी मुटुलका उठाउँदै सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण संकलन कार्य भइरहेको समेत विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग हुने गरी पल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत यो प्रणाली निर्माण गरिएको राष्ट्रपतिले जनाएको छ। राष्ट्रपतिले प्रतिनिधि सभा सदस्यलाई यो प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक आयोजन गरेको मुख्य सचेतक सविन्द्र गुप्ताको जानकारी दिनुभयो। प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगायतै हरेक सांसदले आफ्नो गतिविधि अनिवार्य सिस्टममा अपलोड गर्नुपर्ने उहाँले बताउनुभयो। सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समय त्यस्तै सिस्टममा अपडेट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट जस्ता कार्यक्रमको जानकारी प्रणालीमा राख्नुपर्ने। अब विदेशको खबर। भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका यस व्यक्तिको टोलीले उद्धार गरिएको छ। सुरक्षाकारका रूपमा कार्यरत हर्नान गिललाई उद्धार टोलीले झण्डै 100 घण्टाभन्दा बढी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको बिबिसीले जनाएको छ। ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कन्क्रिटको संरचनाभित्र रहेकाले ठूलो परिमाणको भग्नावशेषबाट जोडिन सफल भएका खबर आउनुभएको छ। भग्नावशेषबाट उनको मधुरो आवाज सुनेपछि उद्धारको काम शुरू भएको थियो। उद्धार टोलीले भग्नावशेष सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेका थिए। उद्धारकर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका र उद्धारको निलाई निरन्तर हौसला दिइरहेका थिए। उद्धारका क्रममा उनलाई पानी, अक्सिजन र स्लाइन उपलब्ध गराइएको थियो। भूकम्पमा अहिलेसम्म झण्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ। 10,000 मानिस अझै देवता रहेका अधिकारीहरूले जनाएका छन्। उद्धार तथा खोजीको काम भइरहेको छ। अब खेल खबर। विश्वकप फुटबलमा क्रोएसिया र स्पेन प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। बिहान भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम स्वरमा पुगेको छ। आजको खेलमा पोर्चुगलले 2-1 गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो। खेलको 52 मिनटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 67 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको 92 मिनटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजय भयो। खेलको अन्तिम केही मिनट बाँकी रहँदा क्रोएसियाले गरेको गोल भिएआर परीक्षणपछि अफसाइड सरिएपछि त्यसले मान्यता पाएन। त्यसँगै पोर्चुगल विजय भन्दै विश्वकपको अन्तिम चरणमा प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। तैराकी अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेनले अन्तिम चरणमा स्थान बनाएको छ। स्पेनले 16 वर्षको नकआउट चरणमा जित हात पारेको हो। यसो विश्वकप फुटबलमा अहिले क्यानाडाको भ्यान्कुभरमा स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चलिरहेको छ। खेलको 26 मिनट चलिरहँदा स्विजरल्याण्डले अल्जेरियालाई 1-1 गरेको अवस्था। 4 भन्दा यसका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर के लेख पत्र। हिजो कर्णाली नदीमा फँसेको गाडी आउँदै थिएन। भूमिलो पानी र सतह बढेकाले खोजी कार्यमा दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेखित सुधार भएको सरकारको दावी। निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रुपियाँसम्म जरिमाना हुने
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्ने।
5: ए रामलौटन भाइ के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
7: हजुर
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् बाबा।
8: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
6: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
8: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
6: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
8: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
6: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
8: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
6: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
10: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
12: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
11: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
12: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
11: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
12: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
13: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
12: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-51-84-78।
13: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
14: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
15: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर।
14: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
16: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
15: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
16: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815-4801 र 9866-9140।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाँच्छै।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-2229 र 98-605-2229।
2: आपने सुन्ती बाती रेडियो टाइगर 99.2 मेगाहर्ज।

खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ट नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।

0: लगाउने गुणस्तरीय फार्मेसी मुटुको इसिजी माइनर अपरेशन सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट छाती कलेजो मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग छाला तथा यौन रोग मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाँच्दै।

0: कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका, भुरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषारी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मस

0: सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया। प्रोप राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन सच्मै बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र धनको मुखमा पनि आगो लगाइदिने मान्छेको मुखमा पनि आगो लगाइदिने तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त
2: तपाईँ मात्रै चुरोट सुती गाजा पुकार जाँड दारू खाइरहनु भएको छैन तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती पुकार सेम्बहार गाजा चुरोट खाइ दीर्घरोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त
1: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुल तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं निरोगी बनौ बचत गरौं आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश
3: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ कहाँबाट हुनु नि दिदी म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु
4: विजय सुनसादी पसलमा नै किन नि त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला जुली फुली मंगलसूत्र जन्तर छड्के तिलहरी इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ प्रोपराइटर च्यानल सुनार विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया सम्पर्क नम्बर 98 84 63 858 ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज Radio Tiger Studio Time
6: अहिले दिउँसोको 3 बजेको छ

आकर्षक ब्याज र हर्जाना फीसको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छैन।
1: सबैजनालाई नमस्कार छ है।
2: नमस्कार।
1: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
1: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
1: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
1: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यसका लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974774।
8: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
9: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
8: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरिगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
10: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
11: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरिगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98642011।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ छैन।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
1: ए लिनुस् त।
0: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485875।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, बाज्दै।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर

0: 0185 33719 98480 22229 र 98605 22229
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
3: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
5: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
6: ए रामलौटन भाइ, के गर्दैछौ?
7: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
8: हजुर,
7: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
8: हस् बाबा।
6: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
7: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
6: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
7: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
6: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
7: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
6: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
7: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
10: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053400450।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै। Get on the dance floor.

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका श्रोताहरूको बीचमा आज म भूत प्रेत वास्तविक हुन्छन् भन्ने विषयमा सन्देश लिएर आएको छु। आजको सन्देश हामी सबैको निम्ति अति नै उत्कट जिज्ञासु प्रकारको छ। हामी सबैजना सुनेर आशित हुनेछौ। आउनुहोस्, हामी सन्देशलाई साभार गर्नेछौ। बाइबलले स्पष्ट रूपमा देखाउँछ कि आत्माहरूका दुई प्रकारका संसारहरू छन्, परमेश्वरको आत्माहरू र दुष्टका आत्माहरू। परमेश्वरसँग असल आत्माहरू छन्, अर्थात् स्वर्गदूतहरू छन्, ईश्वरीय कुराहरू छन् जो उहाँको आज्ञा र इच्छा अनुसार सेवा गर्दछन्। दुष्टहरूसँग दुष्ट आत्मा छन्, भूत प्रेत पनि यसलाई भनिन्छ, जो उसको इच्छा अनुसार काम गर्छ। यी आत्माका दुई संसारहरू वास्तवमा अस्तित्वमा छन्। स्वर्गदूतहरू र भूतहरू दुवै वास्तविक हुन्। हामी मानव जाति, पुरुष र महिला, विशेष गरी शैतानको आक्रमणको लक्ष्य हुँदछौ, किनभने हामी परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि गरिएका छौ। त्यसैले दुष्टले निरन्तर हामीलाई आक्रमण गर्न, कब्जामा लिन र परमेश्वरको कामबाट विफल पार्न, नष्ट गर्न, विकृत गर्न, परमेश्वरबाट टाढा लैजान र उहाँको योजनालाई उल्ट्याउने प्रयासमा निरन्तर मेहनत गर्दछ। यो कुनै नौलो कुरा होइन। बाइबलले हामीलाई दुई मानिसहरूको बारेमा बताउँछ जसमा दुष्टबाट आएका दुष्ट आत्माहरू जो उसमाथि प्रवेश गरेका थिए, तर यसले उनलाई छुटकारा दिनुभयो। हामी यो सुसमाचारको अध्ययन गर्दै जाँदा यो विवरण मत्तीको पुस्तक 8:28-34 पाउँदछौ। यसैले आउनुहोस्, आजको हाम्रो खण्डको मुख्य विषय यो नै छ, यस्ता हामी पाठ गर्नेछौ। शीर्षकमा छ, भूत लागेका दुई मानिसहरू। जब उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्दा भए कि कोही पनि त्यहाँबाट आउन जान सक्ने थिएन। तिनीहरू यसो भन्दै चिच्याए, हे परमेश्वरका पुत्र, तपाईँको हामीसँग के सरोकार? हाम्रो समय नपुगे हामीहरूलाई कष्ट दिनु तपाईँ यहाँ आउनु भएको हो? तिनीहरूदेखि कोही टाढा धेरै सुँगुरको एउटा बथान चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर विन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जाओ। तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे र सुँगुरको जम्मै बथान हुरिँदै भिरबाट खसेर पानीमा डुबी मरे। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो भनेर सुनाइदिए। तब जम्मै सहर नै यसोलाई भेट गर्न उल्टेर आयो र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई विन्ती गरे। हामीले यो घटनालाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ, ताकि हाम्रो मनमा दुष्टहरू, भूत प्रेतहरू वास्तविक छन् भन्ने कुरामा कुनै शंका नहोस्। गालिलको पूर्वमा गदरिनीहरूको मुलुकमा जब उहाँ आउनुभयो, यसले दुईजना मानिसहरूसँग गर्नुभएको भेटमा हामीले यो कुरा देख्न सक्छौ। ती मानिसहरू अब सामान्य थिएन, तिनीहरू दुष्ट आत्माद्वारा पूर्ण रूपमा नियन्त्रणमा थिए। बाइबलले तिनीहरूलाई अत्यन्त क्रूर भनेर वर्णन गर्दछ। तिनीहरूलाई कसैले नियन्त्रण गर्न सक्दैनथ्यो र कोही पनि त्यो बाटो भएर जान सक्दैनथ्यो। सोच्नुहोस्, ती मानिसहरू पूर्ण रूपमा दुष्टहरूको नियन्त्रणमा थिए, यति डरलाग्दो थिए, उनीहरूको नजिक कोही जान सक्दैनथे। यहाँ अर्को कुरा पनि याद गर्नुहोस्, जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तुरन्तै चिनिहाले। हो, तिनीहरूले उहाँलाई परमेश्वरको पुत्र भनेर स्वीकार पनि गरे। अरूले स्वीकार नगरेको कुरा दुष्टबाट ग्रसित यी मानिसहरूले भने, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगे हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनु भएको हो भनेर भने। यो स्वीकारोक्तिले तिनीहरूलाई कुनै फाइदा भएन, किनकि यो कुरा दुष्टहरूबाट आएको थियो। तिनीहरूले उच्च स्वरमा, ठुलो स्वरमा यो घोषणा गरे कि, हे परमेश्वरको पुत्र येशू, तपाईँसँग हाम्रो के सरोकार? यसबाट स्पष्ट हुन्छ कि तिनीहरूले यसो को हुनुहुन्छ भन्ने कुरामा कुनै शंका गरेन। तिनीहरू अझै सोधे कि तपाईँ समयभन्दा अघि नै हामीलाई यातना दिन यहाँ आउनु भएको हो। दुष्टलाई थाहा थियो कि तिनीहरूको लागि एक निश्चित कष्टको लागि समय तय गरिएको छ। त्यो समयमा निश्चित रूपमा उनीहरू अनन्तको यातनामा नरकमा फ्याँकिनेछ। यो भेटघाटलाई ध्यानपूर्वक विचार गर्नुहोस्। के यसले प्रमाणित गर्दैन कि दुष्टहरू साँच्चीकै वास्तविक छन् भनेर? या दुई आत्मिक संसारमा जुन निरन्तर द्वन्द्वमा लडाईमा छन् तिनीहरू बीच शान्ति सम्भव छैन? ती दुष्ट आत्माहरूले भने कि तपाईँ समयभन्दा पहिले हाम्रा यातना दिन यहाँ आउनु भएको हो। यसरी तिनीहरूले स्वीकार गरे कि येशु सर्वोच्च हुनुहुन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ। येशुको आज्ञाको सामना गरिरहेका यी दुष्टहरूको अस्तित्वलाई ध्यानपूर्वक हेर्नुहोस्। बाइबलले भन्दछ कि त्यहाँ सुँगुरको ठूलो बथान थियो जुन धेरै टाढा त्यो चरिरहेका थिए। मुसाको व्यवस्थाबाट हामीलाई थाहा हुन्छ कि सुँगुरहरू योदीहरूको लागि अशुद्ध जनावरहरू हुन्। त्यसैले गालिल समुद्रको छेउको भिरालोमा तिनीहरू हुर्काइरहेका देख्दा हामी आश्चर्यचकित हुन्छौ। बाइबलले स्पष्ट पार्दछ ती सुँगुरहरू पहाड़को किनारमा समुद्रको छेउमा चरिरहेका थिए। त्यसपछि दुष्ट प्रेतहरूले यसलाई आग्रह गर्नुहुन्छ, यदि तपाईँले हामीलाई निकाल्नु नै चाहनुहुन्छ भने श्रोताहरू यस वाक्यलाई ध्यान दिनुहोस्। तिनीहरूलाई यो कुरा थाहा थियो कि तिनीहरूको रहनु पर्ने स्थान चाहिँ कहाँ हो। यदि तपाईँले हामीलाई निकाल्नु भयो भने यस अभिव्यक्तिले स्पष्ट देखाउँछ कि तिनीहरू निश्चित थिए कि यसले अवश्य तिनीहरूलाई त्यो व्यक्तिहरूबाट निकाल्नुहुनेछ। यसलाई हामी यसरी पनि बुझ्न सक्छौ किनभने तपाईँले हामीलाई निश्चित रूपमा निकाल्नुहुनेछ, किनभने मानिसहरू परमेश्वरको स्वरूपमा बनाएका छन्। त्यसैले दुष्ट प्रेत मानिसभित्र बस्नु हाम्रो ईश्वरीय अधिकारको ठाडो उल्लङ्घन हो। यसकारण दुष्ट प्रेतलाई थाहा थियो कि यसले तिनीहरूलाई निकाल्नुहुनेछ, र तिनीहरू रहनु पर्ने स्थान चाहिँ वास्तविक कहाँ हो भन्ने कुरा उनीहरूलाई थाहा छ। त्यसैले तिनीहरूले भने सुँगुरहरूको बथानमा हामीलाई जान अनुमति दिनुहोस्। यसले आदेश दिनुभयो जाओ। यस आदेशको अर्थ यो थियो कि अहिले जाओ, ढिलाइ नगरिकन कुनै हिचकिचाड बिना अहिले नै जाओ, किनकि तिमीहरूको रहने स्थान चाहिँ त्यहाँ हो, मानिसहरूको जीवन हृदयमा होइन। अनि तिनीहरू तुरन्तै गए र सुँगुरहरूमा प्रवेश गरे। अब यहाँ हामी हेरौँ त्यसपछि के भयो। त्यो सम्पूर्ण सुँगुरहरूको बथान समुद्र तर्फको भिरालोबाट हिंसक रूपमा दौडे, पानीमा डुबे, सबैजना मरे, नष्ट भए। अब कल्पना गर्नुहोस् ती दुई मानिसहरूलाई यस्ता हिंसक दुष्ट आत्माले नियन्त्रण गरेको अनुभव कस्तो भयावह थियो होला। यसले पुष्टि गर्छ कि साँच्चै भूत प्रेत दुष्ट आत्मा वास्तविक हुन्छ। मानिसहरूमा दुष्टहरूको वासस्थान हुनु हुँदैन किनभने हामी परमेश्वरको स्वरूपमा बनाएका छौँ। जब दुष्टहरू सुँगुरमा प्रवेश गरे तिनीहरू पूर्ण रूपमा नष्ट भए। त्यहाँ हामी परिवर्तनको कुराहरू हामी देख्छौँ। अब यहाँ गोठालाहरूको कुरालाई हामी ध्यान दिन सक्छौँ। जस्तै सुँगुरहरूको हेरचाह गरिरहेका थिए, तिनीहरूले दृश्य देखेपछि तिनीहरू भागे, डराए। म विश्वस्त छु कि तिनीहरू डराएका थिए किनभने तिनीहरूले दुष्ट प्रेतहरूको शक्ति प्रत्यक्ष रूपमा देखेका थिए। सायद उनीहरू कहिले ती मानिसहरूको नजिक गएका थिएन। जस्तै यस घटनाको अगाडि हामीले विवरणमा पढेका छौँ, तर जब दुष्टहरूले सुँगुरहरूलाई डुबाए, नष्ट गरे, गोठालाहरू भागेर सहरमा पुगे र यो सबै कुरा सुनाए, तिनीहरूले सुँगुरहरूको नाश भएको समाचार मानिसहरूलाई सुनाए, तिनीहरूले यी दुई मानिसहरू कसरी दुष्ट आत्माबाट मुक्त भए भन्ने कुराहरू पनि सुनाए। त्यसपछि सम्पूर्ण सहर यसलाई भेट्न बाहिर निस्क्यो। अब हामी सोच्छौँ कि त्यस्तो अद्भुत छुटकारा पछि तिनीहरूले यसलाई भन्नुपर्ने थियो हामी सँगै रहनुहोस् ताकि हामी मध्ये कसैलाई पनि दुष्टहरूले नछुओस्। तर बरु तिनीहरूले भने कृपया जानुहोस्, तपाईँ हाम्रो समुदायलाई पीड़ा दिइरहनु भएको छ। बाइबलले भन्दछ तिनीहरूले उहाँलाई आफ्नो सिमानाबाट बाहिर जान बिन्ती गरे। यो प्रतिक्रिया साँच्चै दुःखद छ। ती मानिसहरूलाई दुष्ट भूतात्माबाट छुटकारा दिँदा खुसी हुनु पर्थ्यो। म पक्का भन्दछु कि ती मानिसहरूले अत्यन्तै राहत पाएका थिए, छुटकारा पाएका थिए, जीवन पाएका थिए, किनकि उनीहरू वास्तविक दुष्टहरूबाट ग्रसित थिए, प्रेतले सताइएका थिए। यसले तिनीहरूलाई मुक्त गर्नुभएको थियो। तर सहरका मानिसहरूले भन्नुभयो कृपया हामीबाट टाढा जानुहोस्, हाम्रो समुदायलाई दुःख नदिनु होला। तिनीहरूले परमेश्वरको उहाँको अद्भुत कार्यलाई वास्तविक मूल्यमा देख्न सके।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847-03-56-79 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 98।

0: प्रतिदिन समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98 20 43 41 61।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश तिवारी सँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। वर्तमान सरकारका 100 दिन उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी। विभिन्न छबुदा सहित सरकार असफल देखिएको एमालेको टिप्पणी। सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो।
1: गरिब सरकारी मान्छेहरू पनि आफ्नो काम राम्रोसँग गर्दा पहिला चाहिँ 2-3 घन्टा लाग्ने पर्ने अब 15-20 घन्टै सकिन्छ अहिलेको त्यो दरको कारणले अनि करप्सन पनि गर्नु छ।
0: बिमा बोर्डबाट गएको मंसिरसम्मको दावी बक्यौका भुक्तानी। अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बिमितलाई आग्रह। नगरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सुरु। पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ्दो। पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र। लगातार 2 दिन बढेको शेयर बजार आज

0: प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना
1: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीच खेल भोलि बिहान पाउने 4 बजे हुने
2: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर पोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 0554930395555
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा वर्तमान सरकारको भोलि 100 दिन पुग्न लागेको विषय राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका वरिष्ठ नेता बालेन्द्र शाह बाले नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू सहित उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको 2013 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो त्यस यता कार्यसूचीमा समेटिएका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालयले जनाएको छ सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीति सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ यसबीचमा परराष्ट्र मन्त्री सुश्री खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो उहाँले विकासका पूर्वाधार कनेक्टिभिटी सीमा व्यवस्थापन ऊर्जा व्यापार लगानी कृषि प्रविधि हस्तान्तरण सूचना प्रविधि तथा डिजिटलाइजेशन पर्यटन रासायनिक मल पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको दावी गर्नुभएको छ आज सिंहदरबारमा संचारकर्मीसँग सरकारको 100 दिनको समीक्षा गर्दै उहाँले शुरूआती चरण सफल भएको दावी गर्नुभएको हो आउँदा दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ्ने रासुपाका सभापति लामिछानेको भनाई छ त्यसैबीच नेकपा एमाले बालेन्द्र शाह बाले नेतृत्वको सरकारको समीक्षा 6 बुरामा गरेको छ उसले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ सयबुद्धि वार्तापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साथै सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा देखिएको उल्लेख छ एमाले वर्तमान सरकारको 100 दिने कार्यकालमा राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति सामाजिक न्याय आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल स्वेच्छाचारिता शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ दार्चुलाको दुर्गम गाउँमा झुलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो गएको भदौमा भएको नवयुवाको आन्दोलन यसपछि फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनाव र त्यही जनादेशबाट वर्तमान सरकार बनेको हो यसबीचमा सरकारले मन्त्रालयको संख्या घटाउने पुराना तथा अव्यवहारिक कानूनहरू खारेज गर्ने बलियो अर्थतन्त्र बनाउने लगायतका काम योजना र लक्ष्यका साथ अघि बढ़ेको दावी गर्दै आएको छ तर महँगी नियन्त्रण नागरिकका न्यूनतम आवश्यकताको सम्बोधन र रोजगारी जस्ता दैनिक जनजीवनसँग जोड़िएका विषयमा प्रोत्साहनको शुरूआत हुन नसकेको अहिले पनि गुनासो छ सरकारको 100 दिने कार्यकालका उपलब्धि र कमी कमजोरीबारे हामीले काठमाडौँमा
5: प्रधानमन्त्रीज्यू समय समयमा आएर संसदमा उत्तर दिनुपर्छ र उहाँले कुनै पनि विधेयक ल्याउनु भयो किन ल्याउनु भयो त्यसको स्पष्टीकरण दिनुपर्छ, सब जनताले बुझाउनु पर्छ। स्ट्याटस लेख्नुहुन्छ किन लेख्दैनुहुन्छ, सबै जनता एकनाथ छैनन्। कसैलाई सामान्य अर्थमा बुझाउनु पर्ला भने कसैलाई त्यो स्ट्याटसले पनि पुग्छ, तर सब जनतालाई हेरेर तपाईँले काम गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ।
6: हरेक कामहरूमा हरेक सरकारी मान्छेहरूले नि आफ्नो काम राम्रोसँग गर्दा पहिला त्यही दुई तिन घन्टा लाग्ने काम र 15-20 मिनटमै सकिन्छ। अहिलेको त्यो डरको भाँडो अनि करप्सन पनि कम भएको छ, त्यसको लागि धेरै कुरा 15-16 दिन भएको छ, अलिक सर्ट समय गरिरहेको छ।
7: पहिलाको गभर्मेन्ट भन्दा चाहिँ उहाँहरूले अलिक राम्रो राम्रो अब रुलहरू ल्याउनु भएको छ, सबै कामहरू पनि गर्नु भएको छ। तर के भयो भन्दाखेरि इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एक्टिभिटीहरू छैन। जस्तै अब हामी ब्याचलर्स पढ्ने स्टुडेन्टहरूलाई अब पार्ट टाइम जबहरूको व्यवस्था छैन है, एउटा यसमा चाहिँ अझै एफोर्ट लगाउनु भयो भने उहाँहरूले बेटर हुन्छ।
0: धेरै कुरा परिवर्तन भएको छ, जस्तै अब राजनीति नीति एकदमै खारेज भएको छ अनि क्वालिफाइड मान्छे नै राख्नु खोजिएको छ, त्यो पनि राम्रो कुरा। लाइसेन्स दिने ठाउँमा पनि जस्तै पहिला त अब यत्रो लामो लाइन हुन्थ्यो नि त, लाइनहरूलाई ठिक गर्नुको लागि त्यो प्रभाव राम्रै हो। स्थानीय तह होइन प्रोभिन्सियल लेभल सबै छ अनि त्यो मेन कुरा तिनीहरूको समन्वय हुनुपर्छ कि सानो तिनो रोडको विकासदेखि लिएर होइन सबै ठाउँ खानेपानी इत्यादि सबै कुरा अनि राम्रोसँग विकास हुन्छ।
5: पहिला के थियो भन्दाखेरि जवाबदेहीता, द्वन्द्वहीनता, कुनै ठुलो नेताहरू कुनै मुद्दामा पर्यो भने त्यो निस्किहाल्थ्यो, त्यही भएर जनताहरूलाई न्यायपालिकाप्रति पनि विश्वास थिएन। अहिले के छ भन्दाखेरि धेरै दिन पनि भएको नि सिमाना मुखीको कुरा आएको छ नि, हुनसक्छ उहाँले अर्कै सेन्समा भन्नुभयो होला, तर उहाँले जसरी भन्नुभयो नि उहाँले लिगल पर्सन भएरै बोल्नुपर्छ कि उहाँ एउटा बडी हो कि, त्यही भएर उहाँले त्यो कुराको स्पष्टीकरण दिनुपर्थ्यो जस्तो लाग्छ।
8: ठिकै नै लागिरहेको अब यस्तो हेर्दाखेरि त अब सुकु माथि हटायो, नयाँ नयाँ कानुन पनि निस्किँदैछ, धेरै फिल्डमा रिस्पोन्स लाग्छ, राम्रो एउटा केही एक्सन लिएको छ, चेन चाहिँ अब त्यो दृश्य देखिँदैन नि है।
7: सिंहार चौधरी सर महत्तरी त्यस्तै नर्सहरूले उहाँहरूको तलब डबल गरिदिनु भयो, नि शुल्क शिक्षाहरू त पहिला नै दिन्छु भनेर त गर्नुभएको थियो, तर खासै हाम्रो प्राप्तै भएको छैन। अब त्यो नि शुल्क शिक्षाहरू चाहिँ दिने भनेर त्यो छ, अनि अरू ट्रेड युनियनहरू खारेज गर्नुभयो, खेलकुद क्षेत्रहरूमा पनि प्लानहरू गर्नुभएको छ नि त, अहिले त्यस्तो दिनमा अरू गर्न सिक्नु भएको थियो, त्यो नि राम्रो पर्छ।
8: आधा सिङ्गो बाह्र जिल्लाबाट कम कमजोरी नि छ, सकारात्मक छ पहिला भन्दा मलाई लाग्छ। यो अध्यादेशहरू पनि एकदम राम्रो छ, बजेट भाषणहरूदेखि लिएर सबै राम्रो छ, तर यो राष्ट्र सञ्चालन पनि हल्का नेगेटिभ वेमा भएर चाहिँ भनौँ न, यो ट्राफिक फाइनहरू भयो समस्याहरू त्यस्तोमा चाहिँ अझ त सब ठिकै लाग्छ।
7: जाराया खानी मैले गोपालगढमा बस्छु, कुकुम्बा चाहिँ हटाउनु भयो, तिनीहरूलाई धेरै जस्तो न्याय चाहिँ भएको छैन, कतै कतै मान्छेहरूले चाहिँ अब जमिनहरू पाइरहेछ, घरहरू बस्नु पाइरहेछ, कतै कतैले पाएको छैन। होम सेक्टरहरूमा एजुकेसनहरूमा चाहिँ यो पोलिटिक्सहरू हटाउनु भयो, त्यो चाहिँ राम्रो हो।
0: त्यस्तो खासै त परिवर्तन चाहिँ पाएको छैन, विकास कार्य सुरु गर्नको लागि यताउता भत्काइएको छ होइन, पुरै अब ठाउँ ठाउँमा अब त्यो भत्किनेकरण जारी छ, अब त्यो भत्किएपछि अब केही दिनमा अब त्यहाँ राम्रो राम्रो कामहरू सुरु होला भन्ने आशा छ। सुरुवात चाहिँ भएको छैन, विकास चाहिँ भएको छैन, मलाई त्यो लाग्छ।
9: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकिनुहुन्छ, सुन्दै गर्नुहोला।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका पक्यौता सामाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिँदै कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पक्यौता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुन्छ। समय सन्धि अधिकारी नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: Airtel appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagaya anya gharelu samagri har nyana
9: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यसअन्तर्गत हामीले वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, सुशासनको सवालमा सरकार सफल भएको, राज्यसभा सभापति रवि लामिछानेको दावी, विभिन्न 6 बुदासहित सरकार असफल देखिएको एमालेको टिप्पणी, सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी पत्रका भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बिमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थाले 7 महिना अर्थात पुष यताको रकममा भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकममा विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई अनावश्यक भन्दा बढी परीक्षण वा उपचारका लागि जवाब नदिन बोर्डले आग्रह गरेको छ।
12: फेरि पनि स्वास्थ्यकै खबर। निजावती कर्मचारी अस्पतालको सेवा इकाई सिन्धरबारभित्र सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा आजदेखि सेवा इकाई सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवा गराइएको व्यवस्थापन गर्न मन्त्रालयले स्वास्थ्य सेवा इकाई राखिएको भूमि व्यवस्था तथा सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। त्यहाँ कर्मचारीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछ।
9: कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई खेतीको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्ति, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।
12: नेपाल चीन सीमावर्ती लक्ष्य क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 जना नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अत्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी, अत्यागमन कार्यालयका प्रमुख पदमराज सिंह सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट डीओपी तातोपानीका प्रहरी निरीक्षक जिल्लाराम पुञ्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मुकेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल चोकले जनाएको छ। प्रमुख जिल्लाधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुजित थापा मगरले गएको असार 12 गते लक्ष्य घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि सीमा सुरक्षाकर्मीले तिनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवतजावत गर्न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढाएको छ।
9: नेपालमा विदेशी पर्यटकको आगमन संख्या बढ्दै जाँदा टाढी होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 टाढी स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 तुलनामा वृद्धि हो। तीमध्ये 29 वटा 5 तारे होटल रहेका छन्। हाल सञ्चालनमा रहेका टाढी होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 सैया उपलब्ध छन्।
0: काठमाडौँ पोखरा चितवन लुम्बिनी भैरहवा नेपालगञ्ज खुद्रपुर लगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रममा बढ़िरहेको विभागले जनाएको छ। पर्यटन विभागले समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको टुरिज्मलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिएको जनाएको छ। परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी छ। होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ्नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढ़ेको संकेत भएको बताउनुभयो। भारतीय पर्यटकको आगमन पर्यटन मैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी संचालनले पर्यटन उद्योग अझै विस्तार हुने उहाँको विश्वास छ। होटल व्यवसायीहरूका अनुसार होटल क्षेत्रमा बढ़दो लगानीले रोजगारी सृजना स्थानीय अर्थतन्त्रको चलायमान तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको छ। अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनर्लयमा फर्किएको छ। सन् 2024 11,47,567 र सन् 2025 11,58,000 विदेशी पर्यटक नेपाल आएका थिए। चालु वर्षको जुनसम्म 5,00,000 भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्। लगातार दुई दिन बढेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.30 अङ्कले घटेर 2,653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, माइक्रो फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनीको शेयर घटेकोमा 104 बढेको छ। यस्तै 14 कम्पनीको शेयर भने गडबड भएको छैन। आज अपर लोहरी खोला हाइड्रो पावरको शेयर 13% घटेको छ। समग्रमा बजार घटेको दिन सानीगढ़ हाइड्रो रिभर्स कलंगा हाइड्रोको शेयर 15% बढेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4,11,000 करोड़को कारोबार भएकोमा आज 345 कम्पनीका 85,84,000 किटका शेयर 4,41,00,000 करोड़ रूपियाँमा किनबेच भएको छ। आज सुन चाँदीको भाव बढेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढेर 4,450 रूपियाँमा कारोबार भएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल सीतामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू सावली, बानेश्वर, जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-5253। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल, फिस्टुला, फिचर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
13: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछ राम, बन्नुहोस् साक्षी कथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
12: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई स्वागत छ।
0: अब खबर बैतडीमा बस दुर्घटना हुँदा 17 यात्री घाइते भएका छन्। हनगढीबाट बैतडीका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-6-39-63 नम्बरको बस आज दिउँसो बैतडीको पाटन नगरपालिका 8 लैराखानमा दुर्घटना भएको हो। घाइतेलाई उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बस दुर्घटनाको कारण खुल्न सकेको छैन। यसैबीच हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन। 6 गोथाखोरको टोलीले आज दोस्रो दिन पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02-001-6-10-55 नम्बरको मिनी बस हिजो बिहान 11:30 दैलेखको चामुण्डा बिन्दा सेनी नगरपालिका 7 साङ्के तडाबाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयले पत्रचार गरेको छ। आज दिउँसो लुम्बिनी गण्डकी र बागमती प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ। दिउँसोको तुलनामा आज राति थोरै ठाउँमा तर ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो वर्षाको सम्भावना रहेको क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरिएको जनाएको छ। मेलम्चीले आज विज्ञप्ति निकालेर यस वर्ष मनसुन सक्रिय भएसँग मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिममा बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र सञ्चालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेश सभा सदस्य यमबहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषद प्रदेश सरकारका मुख्य सचिव लोकसेवा आयोगका अध्यक्ष योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था आयोगले गरेको छ। त्यसै गरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा 3 लागि एकजना कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ। चालू आर्थिक वर्षमा 6 यताकै धेरै दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,46,969 किलो दालचिनी भारत निकासी भएको हो। आर्थिक वर्ष 2077-78 191,415 किलो दालचिनी भारत निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी शिवबहादुर तामाङका अनुसार चालू आर्थिक वर्षमा 12,88,482 किलो तेजपत्ता पनि भारत निर्यात भएको छ। गएको वर्ष 1,21,010 किलो दालचिनी र 8,81,731 किलो तेजपत्ता निकासी भएको थियो। तथ्याङ्क अनुसार पाल्पाबाट 2080-81 1,76,697 किलो दालचिनी भारत निर्यात भएको थियो। पाल्पामा उत्पादन हुने तेजपत्ता र दालचिनीको प्रमुख बजार भारत हो। तेजपत्ता र दालचिनी प्रमुख आमदानीको माध्यममा बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। किसानले तेजपत्ता प्रति किलो 50-60 र दालचिनी प्रति किलो 6 रुपियाँमा बिक्री गर्दै आएका छन्।
16: नेपाल दर्पणमा अब विदेशका खबर। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2,000 जनाभन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। भएको जुन महिनाको 22-28 तारिकसम्म कृतिमान स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2,025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यो अवधिमा गर्मीका
1: संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान संगठन डब्ल्युएमओले एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बढियो भन्ने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमी घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने बताएको समाचार संस्था एएसपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ।
12: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्टले खेल्दैछन्। यो खेल राति पौने 12 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 4 बजे साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डेले खेल्दैछन्। यो खेल अमेरिकाको मियादी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोली बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। केप भर्डे सोमबार चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएकी टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 बजे कोलम्बिया र घानाले खेल्दैछन्। यो खेल अमेरिकाको कन्सासित रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोली बीच पनि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यो राउण्ड अफ 36 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुङ्गो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भएको छ। त्यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाले चुने खेलको विजेतासँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट। वर्तमान सरकारका 100 दिन उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी। विभिन्न 6 बुदा सहित सरकार असफल देखिएको एमालेको टिप्पणी। सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो। बीमा बोर्डबाट गएको मन्त्रीसम्मको दावी बफेउता भुक्तानी। अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बिमितलाई आग्रह। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा शुरू। पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ्दो। पर्यटन क्षेत्रमा लगानी

0: सुर्खेत वीरेन्द्रनगर नगरपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा आउँदो 23 असारमा सुर्खेत जिल्लालाई नै घोषणा गर्ने तयारी।
1: खडाली नदीमा हाइस्ट गाडी दुर्घटना हुँदा बेपत्ता भएकाहरूको अझै पत्ता लागेन, गोताखोर सहितको टोली परिचालन।
0: विवाद र रसाकसीका बीच कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पारित।
1: र स्विजरल्याण्ड पनि विश्वकप फुटबलमा अन्तिम 16 प्रवेश, क्वार्टर फाइनल प्रवेशका लागि पोर्चुगल र स्पेन भिड्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपनाको पालिका घोषणा गरिएको छ। आज आयोजित एक भव्य समारोहका बीच नगरपालिकाले 5 वर्ष मुनिका सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अनुसार पाउनुपर्ने सम्पूर्ण नियमित खोप सुनिश्चित गरेपछि आवश्यक सबै मापदण्ड पूरा गर्दै पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा मान्यता प्राप्त गरेको हो। वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले जन्मदेखि 15 महिनाभित्रका बालबालिकाले खोप तालिका अनुसार सबै खोप पूरा गरेको बताउनुभयो। उहाँले कुनै कारणले खोप लगाउन छुटेका 16 देखि 59 महिनासम्मका बालबालिकालाई स्थानीय तहको खोज तथा खोप अभियान मार्फत पहिचान गरी सबै मात्रा पूरा गरेपछि मात्र पूर्ण खोप सुनिश्चित घोषणा गरिने प्रावधान रहेको बताउनुभयो। यस्तै वीरेन्द्रनगरमा जन्मेदेखि 15 महिनासम्मका 2417 जना बालबालिकाले नियमित खोप प्राप्त गरेका छन्। सर्वेक्षणका क्रममा भेटिएका 54 जना छुटेका बालबालिकालाई समेत खोप लगाइ यसै गरी 16 देखि 59 महिनासम्मका 7608 जना बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेका छन् भने अभियानका क्रममा भेटेका 69 जना छुटेका बालबालिकालाई पनि खोप लगाएर पूर्ण खोप सुनिश्चित गरेको छ। यस्तै सबै ओडाले आवश्यक मापदण्ड पूरा गरेपछि आज नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको पालिका घोषणा गरिएको हो। यस्तै कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष गंगाराम सुनारले विकट स्वास्थ्य क्षेत्रमा हासिल भएको उपलब्धिलाई दिगो बनाउन सबै सरोकारवालाहरूको निरन्तर सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो। बढ्दो बसाइ सरेका कारण विशेष गरी शहरी क्षेत्रमा खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी बनाउन थप मेहनत आवश्यक रहेको पनि उहाँले बताउनु भएको छ।
0: यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकालले पूर्ण खोप सुनिश्चितता घोषणा नगरको स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यसको दिगोपना कायम राख्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। पूर्ण खोप सुनिश्चितता घोषणा पालिकाका सम्पूर्ण नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरकारवाला सबैको साझा मेहनतले हासिल भएको उहाँको भनाइ छ। उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ नगरपालिकाले नियमित अनुगमन, जनचेतनाका कार्यक्रम र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै गरी नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका सदस्य मधुबन विसीले हरेक बालबालिकाले समयमै खोप पाउने वातावरण बनाउन संचार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि र खोप अभियानलाई प्रभावकारी बनाउन संचार क्षेत्रले निरन्तर सहकार्य गर्ने बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा जनशक्ति थपिँदै गए पनि स्वास्थ्य सूचकांकमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीहरूले अझ जिम्मेवार र प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। कार्यक्रमका अवसरमा 60 वर्ष उमेर पूरा गरी सेवाबाट अवकाश प्राप्त गरेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई जनै नगद 50,000 रूपियाँ सहित सम्मानपूर्वक विदाई गरिएको छ। यस्तै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका अन्य 2 जना कर्मचारी पनि सम्मानित सहित विदाई गरिएको छ। पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरका 16 वटै वडाका अध्यक्ष, स्वास्थ्य संस्थाहरू, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अभियानमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको छ। जिल्लाका सबै स्थानीय तहले आवश्यक मापदण्ड पूरा गरिसकेकाले यही 23 असारमा सुर्खेत जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी समेत गरिएको छ।
1: दैलेखमा कर्णाली नदीमा हिजो साहस गाडी दुर्घटना भएर बेपत्ता भएकाहरूको अझै पत्ता लागेको छैन। दैलेखका प्रहरी प्रमुख सर्वर कुमार विकले अहिलेसम्म एकजनाको ज्यान गएको भन्दै अरू बेपत्ता यात्रीको खोजी विभाग जारी रहेको बताउनुभयो। ज्यान जाने कालीकोटको पचासजना गाउँपालिका नौका 54 वर्षीय जेखे तिरुवा रहेको प्रहरीले जनाएको छ। उहाँले पनि गोताखोर टोली सहितको टोली खोजीका लागि पचाल परिचालन गरिएको भए पनि फेला पार्न नसकेको बताउनुभयो। सशस्त्र प्रहरीले 6 जनाको विशेष गोताखोर टोलीले नदीको सम्भावित क्षेत्रमा खोजी गरेर पनि तीव्र बहाव र धमिलो पानीका कारण गाडीको कुनै अत्तोपत्तो पाउन नसकेको उहाँले बताउनु भएको छ।
0: गाडीमा कति यात्रु थिए भन्ने किन नभए पनि तल्लो डुङ्गेश्वरको प्रहरी पोस्टमा दर्ता भए अनुसार 4 जना पुरूष र 1 जना महिला रहेको पाइएको छ। सुर्खेतबाट कालीकोट हिँडेको कर्णाली प्रदेश 02001X1055 नम्बरको गाड़ी हिजो 11:30 बजेतिर चामुण्डा बिन्द्रा सैनी नगरपालिका 7 कर्णाली राजमार्गको साङ्गेतारा स्थित कर्णाली नदीमा खसेको थियो। गाड़ी सड़कबाट करिब 1 किलोमिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ। खोजीमा आवश्यक चासो नदेखाएको भन्दै केन्द्र र प्रदेश सरकारको आलोचना समेत भइरहेको छ। यसैबीच हामीले दैलेखका प्रहरी प्रमुख श्रवण कुमार विकलाई खोजीको पछिल्लो अवस्था के छ भनेर सोधेका छौं।
2: खोजी कार्य भइरहेछ हजुर। अब हालसम्म अब हिजो एकजनाको त्यो भेटिएर हामीले एउटा दल पठाएको एउटा त्यो डिक्लेयर गरिरहेछ, समाप्त भइसकेका छ। अब अरूको हकमा त हामीले खोजिरहेछौँ सर, अहिलेसम्म फेला परेको छैन।
3: अहिले गोताखोर परिचालन भइरहेको छैन सर, त्यहाँ
2: गोताखोर पनि परिचालन भएको छ। शस्त्र प्रहरीको 6 जनाको गोताखोर टोली हिजोबाट परिचालित भएको, अरू चाहिँ अब थप केही भेटिया छैन गाडी पनि अलिक।
3: अनि यो खास त्यो हाइसमा कति यात्रु हुनुहुँदो रहेछ भनेर यकिन भयो सर?
2: यात्रुहरू ठ्याक्कै यकिन गरे भन्न सकिने अहिलेसम्म रेकर्ड आएको छैन। त्यहाँ केही क्लियोहरूको आधारमा चाहिँ 5 जनासम्म चालक चाहिँ 5 जनासम्म हो कि भन्ने चाहिँ खुल्याएको छ। अरू विवरण चाहिँ अब हामी बुझ्दैछौँ हजुर।
3: त्यो दुर्घटनाको कारण चाहिँ के हुन सक्छ?
2: त्यही त दुर्घटना पनि अब त्यो बाटो त्यति असहज बाटो त होइन, त्यो बाटो सहज नै देखिन्छ। अब बाटोकै कारणले भन्ने स्पिड, अब गाडीको मेकानिकल कुराहरू, ड्राइभरको चलाएको अवस्थाको कुराहरू पनि हुन सक्छन्। अब ठ्याक्कै एक दिन त भएको छैन।
3: अब यो अन्तिममा सर, यस्ता खालका दुर्घटनाहरू भइरहन्छन्, सवारी दुर्घटनाहरू होइन, यो एकातिर सडक सुरक्षाको कारणले पनि हुन सक्छ, अर्को अब यो मापसे लगायतका अरू ओभरलोड बनाउने होइन, यात्रु क्षमता भन्दा बढी राख्ने पनि गरिएको छ। यस्ता सचेतनाका कार्यक्रमहरू दैलेखमा चाहिँ कसरी सञ्चालन भइरहेको छ?
2: सचेतनाको हिसाबले हामीले विशेष गरी सवारी दुर्घटना न्यूनीकरणको लागि अभियानकै रूपमा स्थानीय पालिकाहरूसित गरेर यो सचेतनामूलक कार्यक्रम दैनिक रूपमै गरिरहेको छ। त्यसमा चालक सचेतनाका कुराहरू, यात्रु पैदल यात्री सचेतनाका कुराहरू, विद्यार्थीहरूलाई सचेत गराउने कुरा नियमित रूपमा भइरहेछन्। त्योदेखि लिएर अब नियमन ट्राफिक नियम गर्नेहरूको सन्दर्भमा आवश्यकता अनुसार हामीले कार्यवाहीको अवस्था छ। र अब अलिकति यसमा चालकहरू पनि अलिकति अवेर हुनु पर्यो। अब यो सवारी प्रयोगकर्ताहरू, अब पैदल यात्रीहरू, यात्रुहरू पनि अलिकति जागरूक भइदिनु पर्यो। ओभरलोड गाडीमा चढिदिनु भएन,
3: हजुर,
2: त्यस्तो केही लापरवाही छ भने प्रहरीलाई, ट्राफिक प्रहरीलाई खबर पनि गरिदिनुपर्छ होइन।
0: उहाँ हुनुहुन्थ्यो जिल्ला प्रहरी कार्यालयका प्रमुख दैलेखका प्रमुख श्रवण कुमार विक, भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, ला भने छोटो विश्राम।
4: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
4: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ। डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने
6: पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
5: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
6: डिभिजन वन कार्यालय बर्दिया सम्पर्क फोन नम्बर 0484201156।
7: यो साल त ढुक्क भयो है बुढी।
8: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
7: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
9: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बच्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
10: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सँगै बाजे।
11: फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
1: सूचना
12: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-85-40-913 र 97-054-67-993।
13: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि पूर्ण खोप सुनि सिद्धता तथा दिगोपना पालिका घोषणा आउँदो 23 असारमा सुर्खेत जिल्लालाई नै घोषणा गर्ने तयारी, कर्णाली नदीमा हाइस गाड़ी खस्दा बेपत्ता भएकाहरूको अझै पत्ता लागेन सकेन, गोताखोरको टोली परिचालन लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। विवाद र संस्था कसीका बीच कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पारित भएको छ। 6 बुँदे लिखित सहमतिसँगै कर्णाली प्रदेशसभाको अवरोध हटेको छ। सरकारले ल्याएको 35,39 करोड़को बजेट कर्णाली प्रदेशसभाको बैठकले पारित गरेको हो। आज भएको कार्य व्यवस्थापन समितिको बैठकमा 6 बुँदे लिखित सहमतिसँगै संसदको गतिरोध अन्त्य भएको थियो। आगामी आर्थिक वर्ष 2083 को बजेटलाई लिएर प्रतिपक्षी दलहरूले 84 गत मंगलबारदेखि अवरूद्ध गरेको कर्णाली प्रदेश सभाको बैठक अवरूद्ध हुँदै आएका थियो। सहमति पत्र अनुसार कार्य विभाजन नियमावली विपरीत प्रस्तावित आयोजनाहरू कार्यान्वयन नगरिने सहमति भएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भौतिक पदार्थ तथा शहरी विकास मन्त्रालयले नसमेटिएको भन्दै आफ्नै मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्र बाहिरका दुल्लु र भैरवका नागरिकहरू सुरक्षित आवास कार्यक्रम अन्तर्गत 5 करोड़ रकम छुट्याउनु भएको थियो। यसबारे प्रश्न उठेपछि यसअघि मुख्यमन्त्री तथा मुख्यमन्त्री एमआर कर्णेलले आफैले पनि संसदबाट नै कार्य विभाजन नियमावली विपरीतका कुनै पनि योजना कार्यान्वयन नहुने बताउनु भएको थियो। दोस्रो कार्ययोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि 2082 निर्धारण गरेको बजेट सीमा भन्दा कम हुने गरी बजेट प्रस्ताव गरिएका क्रमागत र सम्पन्न हुन बाँकी आयोजना बाहेकका अन्य आयोजनाहरू कार्यान्वयन नगरिने सहमति भएको छ। प्रदेश सरकारले विगतदेखि नै टुक्री योजना नियन्त्रण गर्ने र व्यतिथि रोक्ने भन्दै अधिकार कार्यविधि ल्याए पनि कार्यविधि अनुसार काम हुन सकेको छैन। यस्तै नयाँ प्रस्ताव गरिएका विभिन्न प्रतिष्ठानहरू स्मृति भवन फाउन्डेशन लगायतका सार्वजनिक महत्व बाहेका संस्थानलाई प्रस्ताव गरेका कार्यक्रमहरू कार्यान्वयन नगरिने भएको छ। 60 भन्दा धेरै योजना कुल देवताका थान तथा मन्दिरका थिए भने नेताका नाममा प्रतिष्ठानमा करोड़ रकम विनियोजन गरेको थियो। बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमलाई प्रदेश सभामा रहेका दलहरू बीच छलफल गरी साझा सहमतिका आधारमा कार्यक्रम बनाई यथाशक्य छिटो भन्दा छिटो कार्यान्वयन गर्ने पनि सहमति भएको छ। 11,000 भन्दा बढ़ी छोरीहरूको बैंक खातामा रकम जम्मा भइसकेको बेला उनीहरूको भविष्य जोड़िएको कार्यक्रमलाई सरकारले हटाएको भन्दै प्रतिपक्षले विरोध गरेका थिए। यस्तै भौगोलिक उपस्थिति दर्शाउनका लागि उल्लेख गरेका बाहेका निश्चित व्यक्ति वा परिवार लक्षित गरी प्रस्ताव गरेका आयोजनहरू कार्यान्वयन नगरिने भएको छ। यस्तै प्रदेश सरकारले को लगानी भई निर्माण कार्य अपूरा रहेका खानेपानी सिंचाई र भवन निर्माण लगायतका पूर्वाधार योजनाको पहिचानको मापदण्ड बनाई अभिलेख तयार गरेर यी आयोजनाहरू प्राथमिकताका साथ सम्पन्न गर्ने नीति बनाइने पनि सहमति भएको छ।
0: अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै ऐन बनाउन सरकारवालाहरूले कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन्। राष्ट्रिय आदिवासी जनजाति महासंघ नेपालको प्रादेशिक संरचनाहरूको संस्थागत सुदृढीकरण र अन्तर प्रदेश स्तरीय संरचनागत सिकाई आदान प्रदान कार्यक्रममा सहभागी भएका सरकारवालाहरूले यस्तो सुझाव दिएका हुन्। निर्वाणका सल्लाहकार कृष्ण गहतराजले अपाङ्गता भएको व्यक्तिहरूको लागि छुट्टै ऐन बनाउन माग गर्नुभयो। उहाँले अपाङ्गताको क्षेत्रमा बजेट विनियोजन हुने गरेको भए पनि सहायक सामग्री खरिद गरेर वितरण गर्नुभन्दा ती सामग्री उत्पादन गर्ने गरी योजना बनाउन सुझाव दिनुभएको छ। नेपाल आदिवासी संघ सुर्खेतका अध्यक्ष हस्त गुरूङले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सबै क्षेत्रमा पुर्याउने गरी नीति बनाउनु पर्ने भन्दै यो कार्यक्रमले त्यस सम्बन्धीको बहसलाई बढ़ावा दिनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघका जानकी पुनले पनि सरकारले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको लागि सहज वातावरण बनाउनु पर्ने सुझाव दिनुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष दिनेश खत्री र वडा नम्बर 6 का अध्यक्ष जनक रावलले पनि आफ्नो भनाइ राख्नु भएको थियो। यता कर्णाली प्रदेश सरकारले भने अपाङ्गता भएका व्यक्तिहरूको लागि रचनात्मक काम गर्दै आएको बताएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले विभिन्न रचनात्मक काम गरेको बताउनुभयो। अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले स्थानीय सरकारसँग साझेदारी गरेर विभिन्न कामहरू सञ्चालन गरिरहेको जानकारी उहाँले गराउनुभयो। उहाँले कानून बनाउने विषयमा सरकारले प्रक्रिया अगाडि बढ़ाउने प्रतिबद्धता जनाउँदै कानून बनाउनु ठूलो विषय नभएको तर कार्यान्वयन गर्नु ठूलो रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान विकास केन्द्रको आयोजना तथा निर्वाणको संयोजकत्वमा प्रादेशिक भेला सम्पन्न भएको हो।
1: बर्दिया कैलाली तथा आसपासका जिल्लामा बहने ससाना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्र तथा आसपासका नदी खोलामा पानीको सतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी किनार खोल्सी तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त गतिविधि नगर्न पनि महाशाखाले आग्रह गरेको छ।

0: ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
2: सुन्नुहोस् त उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो
3: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
2: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
0: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी सृजना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 9865201111।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
6: सशुल्क जाँच तथा परामर्श गरिनु भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
7: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क वाना हस्पिटल प्राली विजयनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 0384 590 6 93।
8: रेडियो भेरी एफएम

0: तपाईँ अग्रता दिलाउनु भएको थियो। खेलको 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याउनु भयो। यस्तै इन्जुरी समयको 92 मिनटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजयी भएको हो।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि पूर्णकोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा आउँदो 23 असारमा सुर्खेत जिल्लालाई घोषणा गर्ने तयारी।
1: कर्णाली नदीमा हाइस गाड़ी खस्दा बेपत्ता भएकाहरूको अझै पत्ता लागेन। गोताखोरको टोली सहित परिचालन।
0: विवाद र रस्ताकसीका बीच कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पारित।
1: र स्विजरल्याण्ड पनि विश्वकप फुटबलमा अन्तिम स्वरूपमा प्रवेश। क्वार्टर फाइनल प्रवेशका लागि पोर्चुगल र स्पेन बीच भेट्ने। अवश्य तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाघ झै।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 7 बजेको छ।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
5: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
6: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
7: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर हिमबहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
6: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
4: ए लिनुहोस् त।
6: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
4: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
6: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै बाहिर छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
4: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
6: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
8: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-481-45-875।
3: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 MHz।

0: सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ सुन्दै।
1: रेडियो टाइगर स्टुडियो टाइम, यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भरिगाउँ बजार, बर्दिया।
2: ए रामलौटन भाइ, के गर्दैछौ?
3: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
4: हजुर,
3: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
4: हस् बाबा।
2: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
3: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
2: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउँ त।
3: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
2: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
3: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
2: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
3: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
0: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: खुसीको खबर,
7: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
6: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
8: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
6: साइना मेडिकल हलका सेवाहरू,
0: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
8: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
7: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
8: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
6: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
0: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ सही।

0: ए कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
1: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
0: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: ये है आपका रेडियो टाइगर बर्दिया की आवाज। Voice of Bardia, Voice of Bardia.

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6971-7777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै खाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले सुडानमा जारी भीषण गृह युद्धका बीच उत्तर कोरोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी इम्युजिन फोल्स भन्छिन्, यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्स, पछिल्ला दिनमा एल ओबेद सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रैण्ड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजलि प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 जना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेउली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरुङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड KUKLले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
1: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर तपाईँ ड्याममै क्षति पुग्यो, गएर बन्द गराएको छ अहिले केही दिन वेट गर्छौँ, एक दुई दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र पनि त्यही अनुसार हामी बन्द गर्नलाई तयारी गरेका छौँ।
0: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको KUKLले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गराएको छ कन्सल्ट्यान्टले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री

0: नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढङ्गमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँगको भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
1: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
0: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएको थिए। मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चीन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग हुन नदिने विषयमा हामी स्पष्ट छौं भन्ने कुरा मैले कम्युनिकेट गर्ने, त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलि बढी जोड कनेक्टिभिटी, दुई देशबीचको कनेक्टिभिटी, टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा, रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलिक बढी जोड हुन्छ भनेर मैले।
1: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
0: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
1: अनि अन्त्यमा यो बीचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर भयो, जनताले समयमा राजधानी पाउँछन् अब अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
0: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिरहेका छौँ। अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिरहेका छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो ट्रान्जेक्सन हुँदै गर्दा पनि धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिरहेका छौँ।
1: खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
0: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगाएको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
1: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
0: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
2: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफानी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताए।

0: फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सँगै बाघ झै।
3: रेडियो टाइगर स्टुडियो टाइम।